रबर बोटको प्रयोग गरी 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरेको थियो, तर लामालाई तत्काल फेला पार्न नसकिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा उहाँको शव फेला परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। फेला परेको शव भारतीय प्रहरीको समन्वयमा प्रहरी चौकीमा ल्याइएको हो। आवश्यक कानुनी तथा द्विपक्षीय समन्वयपछि शव नेपाल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। यता नदी किनारमा बसोबास गर्ने बस्तीको सम्भावित जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले वडा तहबाटै जोखिमयुक्त क्षेत्र पहिचान गर्ने तयारी थालेको छ। वर्षायाममा तिनाउ नदीको बहाव बढ्दा नदी किनारका बस्तीमा बाढी र डुबानको जोखिम हुने गरेको छ। भोटेकोसी बाढीबाट भएको ठूलो क्षतिले जोखिमयुक्त बस्तीको अवस्था समयमै पहिचान गरी आवश्यक पूर्व तयारी गर्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको उपमहानगरपालिकाले जनाएको छ। यसलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले वडा तहबाट प्राविधिक टोली परिचालन गरी तिनाउ नदी र आसपासका बस्तीको स्थलगत अध्ययन गर्ने योजना बनाएको हो। टोलीले नदीको बहाव, बस्तीको अवस्थिति, भौगोलिक अवस्था तथा विगतमा देखिएका जोखिमका आधारमा सम्भावित जोखिम क्षेत्रको मूल्याङ्कन गर्ने जनाएको छ। अध्ययनपछि तत्काल जोखिममा रहेको बस्ती, थप सुरक्षा आवश्यक पर्ने स्थान र दीर्घकालीन रूपमा विशेष व्यवस्थापन गर्नुपर्ने क्षेत्र छुट्याइनेछ। पहिचान भएका जोखिमका आधारमा सुरक्षा तथा विपद व्यवस्थापनका योजना अघि बढाउने उपमहानगरपालिकाको तयारी छ। नदी आसपास बसोबास गर्ने नागरिकको सङ्ख्या, बस्तीको अवस्थिति र जोखिमको स्तरलाई आधार बनाएर प्राथमिकता निर्धारण गरिने जनाइएको छ। त्यसै अनुसार आवश्यक पूर्व तयारी, सुरक्षा व्यवस्था र व्यवस्थापनका काम अघि बढाइनेछ। भोटेकोसीको घटनाले विपद आएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनुभन्दा सम्भावित जोखिमको पूर्व पहिचान गरी क्षति न्यूनीकरणको उपाय समयमै अपनाउनु पर्ने पाठ दिएको छ। उपमहानगरपालिकाले जोखिम पहिचानलाई पहिलो चरणमा राखेर त्यसको निष्कर्षका आधारमा आवश्यक सुरक्षा योजना तथा व्यवस्थापनको काम अघि बढाउने जनाएको छ। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका वडा नम्बर 6 कोकोट गाउँबाट सिम्लेतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परि 2 जनाको ज्यान गएको छ। हिजो बिहान डाङडुङ्गी मोडमा LU-1T-6029 जीप दुर्घटनामा परेर घटनास्थलमा 2 जनाको ज्यान गएको र अन्य केही यात्रु घाइते भएका छन्। दुर्घटनामा त्रिवेणी गाउँपालिका रुङ्गा घर भएका चालक सुन्दर खड्का मगर र सानी भेरी गाउँपालिका 6 की 16 वर्षीय प्रेम कलापुनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। गम्भीर 4 जना घाइतेलाई हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। नेपाल नेत्र ज्योति संघ डाक्टर विनोद नेता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोग, सेवा फाउन्डेसनको आर्थिक सहयोग तथा समाजसेवी तबरेज आलम खाँको स्थानीय आयोजनामा ताजुल ओलुम कुस्मामा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। शिविरमा पूर्व गृह राज्य मन्त्री एवं नेपाल नेत्र ज्योति संघ परासी शाखाका सभापति देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यता रहेको थियो। डाक्टर विनोद नेता खण्डेल आँखा अस्पताल परासीका बाह्य कार्यक्रम संयोजक राधिका यादवको नेतृत्वमा अस्पतालको 5 जनाको प्राविधिक टोलीले शिविर सञ्चालन गरेको हो। शिविरमा 364 जनाको निशुल्क आँखा परीक्षण गरिएकोमा 135 जनामा मोतिया बिन्दु पहिचान भएको जनाइएको छ। मोतिया बिन्दु पहिचान भएका बिरामीलाई निशुल्क शल्यक्रियाका लागि डाक्टर विनोद नेता कण्डेल आँखा अस्पताल परासीमा ल्याइएको अस्पतालका सूचना अधिकारी धीरेन्द्र कुमार साहनीले बताउनु भएको छ। नारायणी नदीको निरन्तर कटान र डुबानका कारण आफै सङ्कटमा परेका पश्चिम नवलप्रासीको सुस्ता गाउँपालिका 5 सुस्तावासीहरूले भोटेकोसी क्षेत्रका बाढी पीडितलाई सहयोग गरेका छन्। सुस्तावासीले गाउँभरि
स्वैच्छिक रूपमा रकम सङ्कलन गरी 43,555 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। राष्ट्रिय वाणिज्य बैङ्क विनय त्रिवेणी शाखा मार्फत रकम जम्मा गरिएको छ। आफूहरू पनि नदी कटान र डुबानको समस्यामा रहे पनि विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम सङ्कलन गरिएको सुस्तावासीको भनाइ छ। रकम सानो भए पनि विपदका बेला एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने मानवताको सन्देश दिन खोजिएको उनीहरूको भनाइरहेको छ। यसैबीच लुम्बिनी प्रेस क्लब रूपन्देहीले रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित पत्रकारहरूलाई राहत स्वरूप आर्थिक सहयोग गरेको छ। क्लबले उक्त राहत कोष नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष कमल रायमाझीका अनुसार रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बाढीका कारण कैयौँ पत्रकार अझै हराइरहेका छन्। कति पत्रकारको धन सम्पत्ति सबै बाढीले बगाएको छ भने केहीको परिवार र सञ्चार उपकरण बगाएको छ। यस्तो बेला व्यावसायिक नाताले तत्काल पत्रकारहरूलाई थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो। क्लबले नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति मार्फत 1,01,111 रुपियाँ सहयोग गरेको हो। उक्त सहयोग रकम महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल मार्फत हस्तान्तरण गरिएको छ। रूपन्देहीको बुटोलमा रहेको बुटोल अस्पताल प्रालीले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्पतालले 7,77,777 रुपियाँ आर्थिक सहयोग गरेको जनाएको छ। अस्पतालका अध्यक्ष चन्न प्रसाद शर्मा पौडेलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा अस्पताल सञ्चालक एवं बुटोल उपमहानगरपालिकाका नरेश्वर शर्माको पनि उपस्थिति रहेको थियो। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनामा सहयोग पुग्ने विश्वाससहित उक्त रकम जम्मा गरिएको अध्यक्ष पौडेलले बताउनु भएको छ। बाल विवाह मुक्त घोषणा गरिएको बाँकेको कोहलपुर नगरपालिका 13 भरैयामा 17 वर्षीय किशोरी र उहाँका नवजात शिशुको सुत्केरी हुने क्रममा ज्यान गएको छ। घरमै असुरक्षित रूपमा सुत्केरी गराउँदा अत्यधिक रक्तस्रावका कारण किशोरी आमाको मृत्यु भएपछि बाल विवाह मुक्त वडा घोषणा र त्यसको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठेको छ। भरैयाकी 17 वर्षीय लालमती पुन मगरले शनिबार बिहान घरमै पहिलो सन्तानलाई जन्म दिनुभएको थियो। जन्मने बित्तिकै नवजात शिशुको ज्यान गयो। त्यसपछि गम्भीर अवस्थामा रहेकी लालमतीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो। उपचारको क्रममा उहाँको पनि मृत्यु भएको हो। कोहलपुर नगरपालिका 13 वडा सदस्य बलबहादुर घरतीले अत्यधिक रक्तस्रावका कारण उहाँको ज्यान गएको जानकारी अस्पतालले दिएको बताउनु भएको छ। घरतीका अनुसार केही दिनदेखि लालमतीको स्वास्थ्यमा समस्या देखिएको थियो। सल्यानमै विवाह भएको लालमतीको परिवार गत वर्ष बसाइसराई गरेर कोहलपुरमा बस्दै आएका थिए। अब अन्तर्राष्ट्रिय समाचार। इरान, इराक र टर्कीले मध्य पूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले टर्किए र इरानका विदेश मन्त्रीसँग छुट्टै टेलिफोन वार्ता गर्नुभएको छ। टर्किएका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्त्य क्षेत्रमा फैलनबाट रोक्न अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनिया समाचार संस्था सिन्नाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उनीहरूबीच सहमति गरिएको छ। अब अन्त्यमा खेल खबर। जापानमा असोज 3 देखि 18 गतेसम्म आयोजना हुने
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले हिजो दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्का वरियताका आधारमा सिधै खेल्नेछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। पश्चिम नवलप्रासीका 3 सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको खबर सङ्गालोको हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। भोटेकोशी बाढी हिम पहिरोका कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। रसुवाको टिमुरेमा नेपालमै पहिलोपटक सिसिटिभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान। एमसिसी अन्तर्गत नेपाल भारत सीमासँग जोड्ने प्रयास प्रसारण लाइनको निर्माण सम्पन्न। 18 किलोमिटरमा 53 टावर निर्माण। जग्गा प्राप्तिमा करिब 1,24,00,00,000 रुपियाँ मुआवजा वितरण। कपिलवस्तुको बाढगङ्गा नदीमा बेपत्ता भएका बालक मृत अवस्थामा भेटिए। नदी किनारको बस्तीको जोखिम न्यूनीकरण गर्न बुटोल उपमहानगरपालिकाले वडा तहदेखि नै जोखिम युक्त क्षेत्र पहिचान गर्ने। र मध्य पूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान। एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा। बिहान 5:30 खबर सङ्गालो आजलाई यति नै। साँझ 6:30 स्थानीय सेरेफेरका साथ पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका सुरेश यादवलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मेघराज गौतम बिदा हुन्छु। नमस्कार।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
1: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
1: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रोसुवागढी नै बनाउने गरी गृह कार्य।
3: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाइ।
4: कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो। मतलब यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ।
1: इरान र खाडी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालनबारेको कूटनीतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
3: र एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलङ्कालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व।
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोसी बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई बिदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, र नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
3: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागुश्रीबाट देब्रेतर्फको मार्ग, दथु टोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघरको 1 ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शङ्कराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरागणको सानो ढोकाबाट 2 पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठुला ढोका अघि अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन, उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भिड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाडी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
2: २०७२ सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोसी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 अर्ब 23 रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको दूर्त क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटेकोशी नदीमा आएको बाढीका कारण भौतिक, सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रुपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड रुपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.3 करोड 54 लाख रुपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: भोटेकोशी बाढीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सडक निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढी सडकको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढीले बगाएको हो। 6.5 अर्ब रुपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढी नाकादेखि स्याफ्रुबेसीसम्म सडक निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढी केरुङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढीले रसुवागढीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
2: काया कैरनमा आघात जन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, बाढीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढी नै बनाउने गृहकार्य लगायत का खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। भोटेकोसी त्रिशुली बाढीमा घर, सडक र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध, थाथलो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुनर्निर्माणको सफलता कति सडक बने, कति पुल जोडिए र कति घर ठडिए भन्नेबाट मात्रै नापिँदैन, बाढीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढाइ र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने विज्ञको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर छ।
6: भोटेकोसी बाढीको झन्डै 3 हप्ता हुनै लाग्यो। बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद बासु आचार्यलाई सोध्नु भएको छ।
8: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर, उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य सङ्गठनले यसलाई पिएफए भनेर नामाकरण गरेको छ। मनको पीडा त छामेर थाहा हुँदैन, मनको पीडाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन आन्सर, र क्वेसन आन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर, उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेग्न सकिने यो पीडा, अथवा मलाई झझल्कोहरू धेरै आए, अब जम्मैको हकमा, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने म त त्यो अपराधबोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त।
1: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
8: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
1: यो आघातजन्य अवस्थामा सुझाव दिनै पाइँदैन,
8: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्यो नि, आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राख्या हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्त्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु। चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा या आमामध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र यो चौथो फेस गर्नुभएछ। चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझगाउँ भन्ने कामको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु।
1: कस्तो राम्रो,
8: कस्तो राम्रो।
1: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
8: पीएफए दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने, लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त, हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ, अनि त्यो चाहिँ असेसमेन्ट गर्ने।
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
8: दिनै पर्छ। यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरले नै सिक्नुपर्छ, ट्रेनिङ जनपथले नै सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कति र कहाँबाट आउने रहेछ थाहा नै भएन। हेर्नु त, अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो। मतलब यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ। र यो यो सिक्नु किन पर्छ भने, यो जतिखेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले। र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुने छ।
6: उहाँ हुनुहुन्थ्यो मनोविद वासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: कृषि मन्त्र नार्कसँग
10: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। इरान र खाडी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्यपूर्वमा जलमार्ग सञ्चालनबारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाडी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
5: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराती काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै एसएससी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपाल एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसङ्गमा भारतले साबिक विजेता श्रीलङ्कालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछि आएको श्रीलङ्का 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोलीबीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
4: अब केही खबर संक्षेपमा। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 सुरु हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय काङ्ग्रेसले गरेको हो।
5: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: भोटे कोशी बाढीबाट घरबार विहीन पीडितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 का दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
4: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सडकको परीक्षण गरिएको हो। काया कैरनमा अब पालो उखानको
5: तीजका कुरा गरे खाए जस्तो हुन्छ
4: उखान सँगै।

0: पहाडी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता
1: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। श्रीलङ्कालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
0: र अन्त्यमा आजको कार्टुन, फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौँ। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरी झुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दर खाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: रेडियो परासी 90.2 मेगाहर्ज प्रगतिको सम्वाहक।
3: सबै रोगहरूको विशेषज्ञ सहितको अपरेसन सेवा प्रत्येक दिन एभरग्रीन अस्पताल परासीमा। हाड जोर्नी, नसा तथा ढाड रोग विशेषज्ञ डाक्टर विशाल श्रेष्ठ प्रत्येक दिन बिहान 7-8 र साँझ 7-9 बजेसम्म। जनरल सर्जन तथा ल्याप्रोस्कोपिक डाक्टर अब्दुल हकिम खान प्रत्येक दिन दिउँसो 3-7 बजेसम्म। मुटु, छाती, पेट, सुगर, किडनी, थाइरोइड विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 10-4 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर अफताब खान प्रत्येक दिन दिउँसो 4-9 बजेसम्म। एनेस्थेसियोलोजिस्ट तथा पेन फिजिसियन डाक्टर सबा खान दिउँसो 3-7 बजेसम्म। बालरोग विशेषज्ञ सेवा प्रत्येक दिन दिउँसो 3-7 बजेसम्म। महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा प्रत्येक दिन 7-9 बजेसम्म। रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर केशव पौडेल प्रत्येक दिन बिहान 9-5 बजेसम्म। जनरल फिजिसियन विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9-6 बजेसम्म। साथै हामी कहाँ छाला तथा यौन रोग विशेषज्ञ सेवा, मुटुको भिडियो एक्सरे इको सेवा, मुटुको जाँच ईसीजी सेवा, डेलिभरी सेवा, अत्याधुनिक प्रयोगशाला, डिजिटल तथा भिडियो एक्सरे सेवा, बिरामी भर्ना सेवा, फार्मेसी सेवा, साथमा 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ। थप जानकारीका लागि एभरग्रिन अस्पताल प्राली परासी बुद्ध चोक, सम्पर्क 078520073 र मोबाइल 98570046486।

0: Lakshmi Steel, Nepal ke guaranteed number one quality.
1: ओहो, कता हो दाई रन के र हिन्नु भएको छ नि?
2: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो. म त दिक्क परे. यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको.
1: ल कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ.
3: हो, हामी कहाँ निर्माण सम्बन्धी छड़, सिमेन्ट, जस्ता पाता, एंगल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ.
1: एक पटक आएर त हेर्नुहोस्.
3: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि. सम्पर्क 9845 59960 र 9118215959.
2: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना.
4: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ. साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ.
2: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम.
1: ए सुन न, खाजा खान जाउ न, यसो लास्टै भोक लाग्यो भने.
4: जान त जाउँ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउँ न.
1: ए

0: त्यसो पो त्यसो भए जाउँ न त आरआर।
1: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
2: सम्पर्क आरआर सेन्टर पोइन्ट रामराम 11 जमुआर हुलास अटोक्राफको ठिक अगाडि, मोबाइल 9857046130 र 9804400067।
3: रेडियो परासी 90.2 मेगाहर्ज।

0: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
2: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 बजेदेखि 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म, र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ।
3: साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
0: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, संचालक शुभम यादव, फोन 0785906699 र मोबाइल 98577472।
4: रेडियो परासी 90.2 MHz प्रगतिको संवाहक।
5: सांस्कृतिक महत्त्वको चाहिँ अब पछिल्लो समय कमजोर पार्दै गइराखिएको, यसको सामाजिक महत्त्व कमजोर पार्न थालिएको अथवा यसको ऐतिहासिक विरासतलाई पनि कमजोर पार्न थालिएको, भड्किलो बनाउन थालिएको जस्ता टिप्पणी गर्न थालेका छन् भने कतिपयले यो जसरी जुन हिसाबमा पनि अहिलेसम्म बसिरहेको छ, त्यसको सांस्कृतिक अवस्था जुन अवस्थामा पनि छ त्यो पनि गजब हो भन्ने खालले पनि टिप्पणी गरेको सुनिन्छ। वास्तवमा तिज कस्तो भइरहेको छ, यसको ऐतिहासिक अथवा सांस्कृतिक महत्त्व के थियो, अहिलेको अवस्था के छ, आज हामी यसै विषयमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि संस्कृतिविद डाक्टर निर्मला पोखरेल हाम्रो टेलिफोन सम्पर्कमा हुन्छ। पोखरेलजी नमस्कार।
6: नमस्ते,
5: कार्यक्रममा स्वागत छ यहाँलाई।
6: धन्यवाद,
5: र तिजको शुभकामना पनि।
6: हजुर, धन्यवाद।
5: हजुर, अब अहिले त यो केही समय अगाडि मात्रैको प्राकृतिक विपत्तिका कारण देश त्यस्तो धेरै फेस्टिभ मुडमा छैन, यद्यपि यस्ता घटनाहरू हुँदाखेरि पनि आफ्नो संस्कृति जोगाउने कुरा, पहिचान जोगाउने कुरा, इतिहास जोगाउने कुरा फेरि कायमै पनि रहन्छ। त्यसैले तिज पर्व मनाइँदै पनि छ तर त्यति धेरै खुसीका साथ मनाइँदै छैन भन्ने लाग्छ। त्यसैले पनि अब अहिले हामीले तिज कसरी मनाइरहेका छौँ अथवा अहिले देशले तिज कसरी मनाइरहेको छ, यसको विगत अथवा इतिहास कस्तो थियो, संस्कृति के हो, प्राचीन महत्त्व के हो, स्वरूप के हो, यसैबाट सुरु गरौँ।
6: यो चाहिँ एकदम प्राचीन पर्व नै हो। तिथिलाई टेकेर अघि यहाँले भन्नुभयो जस्तै भाद्र शुक्ल द्वितीय र तृतीय चाहिँ प्रमुख तिथिको रूपमा लिएर चाहिँ यो पर्व मनाइँदै आएको एकदमै प्राचीन सत्ययुग युगको हिसाबले भन्ने हो भने शिव पार्वतीसँग नै जोडिएको पर्व हो यो, किनभने पार्वतीले शिवलाई प्राप्ति गर्नका लागि गरेका विविध प्रकारका साधनाहरूमध्ये भाद्र शुक्ल द्वितीय र तृतीय तिथि जुन मध्ये पनि तृतीय तिथिमा चाहिँ उनले जुन किसिमले चाहिँ कठोर साधना गरिन् त्यो नै फलीभूत भएर उनले एउटा मानव योनिमा जन्मिएकी पार्वतीले देवादिदेव महादेव देवताका पनि देवता महादेवलाई पति रूपमा प्राप्त गरेको सम्झनामा नै यो चाडको प्रारम्भ भएको हो। र बिस्तारै बिस्तारै द्वितीय तिथि जुन चाहिँ भाद्र शुक्ल द्वितीय हो, तृतीयको अघिल्लो दिन, यो दिनलाई चाहिँ भोलिपल्ट व्रत बस्नको लागि अलिकति राम्ररी खानपिन गरेर रमाइलो गरेर नाचगान गरेर आपसमा भेटघाट गरेर माइतीले चाहिँ चेलीलाई बोलाएर खुवाउने परम्पराको रूपमा एउटा विकसित हुँदै गयो भने अर्को चाहिँ यही बिचमा फेरि शिव र पार्वती दुवैको चाहिँ साधना गर्ने पूजा ध्यान तपस गर्ने यस्तो परम्पराबाट सुरुवात हुँदै हुँदै हुँदै हुँदै निकै परिवर्तन भएर अहिलेको अवस्थासम्म आइपुगेको हो। र अहिलेको अवस्थामा आइपुग्दाखेरि पनि अघि यहाँले भन्नुभयो जस्तै मूल विरासत त रहेकै छ, यो दिन तृतीयाको दिन व्रत नै बसिन्छ, आफ्नो क्षमता अनुसार बस्नुपर्ने हुन्छ, यसमा कुनै त्यस्तो चाहिँ कडा नियम छैन। जसरी पार्वतीले त हावा मात्रै खाएर एकदम निलाहार बसेर यस्तो प्रकृतिले कडा साधना गरेकी थिइन्, त्यो अवस्था अहिलेसम्म आइपुग्दा रहन सक्ने स्थिति पनि छैन। तर पनि महिलाहरूले व्रत बसि नै राखेका छन् आफ्ना आफ्ना ढङ्गले किसिमले, र अहिलेसम्म आइपुग्दा परिवर्तन धेरै देखिएको छ। त्यो परिवर्तन चाहिँ कस्तो भइदियो भने अलिकति मनोरञ्जनात्मक पक्ष चाहिँ सबल हुँदै गयो भने धार्मिक सामाजिक सांस्कृतिक पक्ष मनोरञ्जनको पक्षभन्दा अलिकति कमजोर हुँदै गएको चाहिँ छ, त्यस्तो देखिन्छ।
5: हजुर, तर जस्तो अब यसको सांस्कृतिक महत्त्व अथवा विरासत चाहिँ शिव पार्वतीको व्रत गर्ने अथवा यो शिव पाऊ भनेर गरिएको एउटा व्रतमा आधारित रहेछ, तर अहिले चाहिँ तपाईँले नै भनेको जस्तो यसलाई सांस्कृतिक पर्वका रूपमा नितान्त रमाइलो गर्ने पर्वका रूपमा अथवा दुःख सुख बाँड्ने महिलाहरू महिला दिदीबहिनी जमघट भएर तिजका गीत गाउने नाच्ने अथवा त्यसमा दुःखका गीत पनि हुनसक्छन् सुखका गीत पनि हुनसक्छन्, त्यतातिर कसरी सिफ्ट भयो त?
6: महिलासँग सम्बन्धित पर्व हो यो। महिला भनेको एउटा पितृसत्तात्मक समाजमा जहिले पनि अरूभन्दा पुरुषवर्गभन्दा अलिकति पीडित नै हुन्छ, विभिन्न कारणहरू छन् त्यसमा। त्यस कारणले महिलाले यही अवसर पारेर चाहिँ नाच्ने गाउने क्रममा चाहिँ आफ्ना पीडाका गीतहरू आफूलाई मनमा लागेका सान्दर्भिक कुराहरूलाई उजागर गर्नु स्वाभाविक हो यो, किनभनेदेखि विषयवस्तु मूल कुरो एकातिर भए तापनि आखिरी हुन त यो पर्व नारीसँग सम्बन्धित हो नि, त्यस कारणले नारीहरूले भोगेका कुराहरूलाई यहाँ उजागर गर्नु त्यति असान्दर्भिक मानिँदैन। हुन त यो पर्वमा चाहिँ त्यस्तो गर्ने होइन कि यो चाहिँ महाकाव्यका महान पात्रहरू जुन महाकाव्यका हिरो भनिन्छ नि, रामायण महाभारतका अनि त्यसपछि आएर पुराणहरूका यी वेदहरूमा कहलिएका बहादुर व्यक्तित्वहरू विशेष गरी अझ महिलाको चर्चा गर्नुपर्ने हो। प्रारम्भमा यस्तै गरी पनि गरिन्थ्यो, तर बिस्तारै यो महिलासँग सम्बन्धित पर्व भएको कारणले महिलाका भावनामा प्रभाव पार्ने कुराहरूलाई गीतको माध्यमद्वारा प्रस्तुत गर्न थालिएको त्यो किसिमले चाहिँ सिफ्ट भएको, जस्तो त्यो चाहिँ त्यो स्वाभाविक पनि हो। पृथ्वीनारायण शाहको पालामा वीर गाथाका कविता गीतहरू गाइन्थ्यो, जुन चाहिँ उनको समय उनले क्रान्ति गर्दै नेपालको एकीकरणको अभियानमा अगाडि बढेका हुनाले अब समसामयिक घटनाहरूलाई पनि यसमा समेटिन्छ, किनभने महिलाहरू पनि यो समाजका आधा अङ्ग त हुन्, उनीहरू यही समाजमा बाँचेका हुन्छन्। त्यसैले जुन बेला जस्तो परिस्थिति आयो देश काल स्थानीय रूपमा त्यसमा जोडिएर केही गीतहरू थपिनु स्वाभाविक हो, त्यो अस्वाभाविक होइन त्यो।
5: हजुर, जस्तो कतिपय पर्वका गीतहरू अथवा त्योसँग जोडिएका गाथाहरू अथवा भजन नै भनौँ, त्यसमा निश्चित विषयहरू समेटेर गाउने गरिन्छ र कतिपय त वर्षौँदेखि तिनै चिजहरू गाउने नै हुन्छ, एउटै गीत गाइराख्नै पर्ने पनि हुन्छन् कतिपय पर्वहरू, तर तिजमा त्यो खालको कुन गीत गाउने भन्ने एउटा गीत पनि छैन र त्यसको निश्चितता पनि छैन अथवा कस्ता गाउने भन्ने कुराको निश्चितता पनि छैन भनेको यो हिसाबले सोच्दाखेरि तिजमा गीत गाउने कुरा यो धार्मिक परम्परासँग अथवा शिव पार्वतीको जुन प्रेमको कहानी छ त्योसँग मात्रै जोडिएको विषय होइन भनेर बुझ्ने हो।
6: हो, यो त्यो किसिमले नै बुझ्ने हो, किनभने यो त महिलासँग सम्बन्धित पर्व भयो नि त, त्यस कारणले गर्दा महिलाका भावनामा प्रभाव पार्ने कुराहरू जोडिएर आउनुलाई त्यति अस्वाभाविक रूपमा त लिइँदैन। तर अहिले त्यसले आफ्नो सीमा नाघिसकेको छ, अश्लीलताले भरिएका गीतहरू त्यस्तो चाहिँ होइन यसमा। यसमा चाहिँ नायक नायिकाहरूको गाथालाई गाएर आफूमा शक्ति आर्जन गर्ने, आफूलाई उत्साहित बनाउने।
5: तर नेपालमा शिव पार्वतीको भजन अथवा गाथा गाएको सुनिँदैन है तिज पर्वमा?
6: गाउनुपर्ने त्यो पनि हो एउटा, किनभनेदेखि यो त्योसँग सम्बन्धित भएर सुरुवात भएको हो नि, मूल तत्व चाहिँ त्यो हो।
5: के त्यस्तो विगतमा गाउने गरेको भन्ने त्यस्तो छ इतिहास पहिला? सुख दुःख गीत बाहेक यस्तो भजन पनि गाइन्थ्यो भन्ने?
6: गाइन्थ्यो, शिव पार्वतीका भजनहरू गाइन्थ्यो विगतमा, केही दशक अगाडिसम्म पनि यो नाच गान गर्ने भनेको चाहिँ यो धार्मिक कुराहरूसँग सम्बन्धित भएरै गाइन्थ्यो। पछि अलिक पछि पछि चाहिँ यस्तो चाहिँ जब यो चाहिँ हाम्रै देशको सन्दर्भमा पनि जब क्रान्तिका कुराहरू आए अनि त्योसँग सम्बन्धित कुराहरू जोडिँदै गए, यी विभिन्न समयमा भएका राजनैतिक परिवर्तनहरू छन् नि, ती परिवर्तनहरूसँग पनि तिनै महिलाहरूले पनि राजनैतिक परिवर्तनमा पनि सहभागिता जनाएकै हुन् नि त। त्यस कारणले गर्दा उनीहरूसँग प्रभाव, उनीहरू पनि ती कुराहरूमा प्रभावित भएर त्यो अरू कुराहरू जोडिँदै आउनु त्यति अस्वाभाविक होइन, तर मूल जुन शास्त्रीय कुरा हो त्यो कुरा चाहिँ छुटेको नै हो अहिलेसम्म आइसक्दाखेरि।
5: हजुर, जस्तो भारतका पनि कतिपय ठाउँमा तिज मनाइदो रहेछ, यसो सामान्य रूपमा युट्युबतिर हेऱ्यो भने पनि थाहा हुने, जस्तो त्यहाँ चाहिँ तिज पर्वमा भजन गाइँदो रहेछ, शिव पार्वती भजन गाइँदो रहेछ, र हरेक तिजमा नेपालमा जस्तै त्यहाँ पनि गीतहरू आउँदो रहेछन् तर ती भजन भएर आउँदो रहेछन्, हाम्रोमा अलि गीत भएर आउने, यो यो परम्परा अलिक भिन्न पाइँदो रहेछ, त्यसैले मैले यो कुरा जिज्ञासा राखेँ।
6: हो, सत्य हो, जुन भारतमा चलिरहेको परम्परा छ नि अहिले यो तिज सम्बन्धी, उनीहरूले त भजन कीर्तन नै गर्छन्, उनीहरूले त अझ कृष्ण लीलाका कुराहरू पनि त्यहाँ प्रेमको सन्दर्भमा कृष्णका कुराहरू, कृष्ण र राधाका कुराहरू ल्याउने, शिव र पार्वतीका कुराहरू ल्याउने, त्यो चाहिँ वास्तवमा त्यो चाहिँ ठिक हो, त्यो प्रकारले चाहिँ मुख्य चाहिँ त्यही हो र त्यसरी नै मनाउनु पर्ने हो। अब नेपालको सन्दर्भमा चाहिँ भारतको सन्दर्भमा धार्मिक गाथामा आधारित भएर एउटा धार्मिक रूपमा बढी यसलाई मान्यता दिइन्छ भने नेपालमा चाहिँ अब यो परिवर्तन भएर मनोरञ्जनको पक्ष सबल हुँदै गएको हो, त्यहाँनिर गएर हाँगा छुट्यो, तर यो त भाद्र शुक्र तृतीया तिथि त शिव पार्वतीसँग नै सम्बन्धित हो नि, हुन त त्यहाँ चाहिँ अझैसम्म पनि मूल कुरालाई नै समाति राखिएको छ। अब नेपालमा चाहिँ छिटो छिटो परिवर्तन भएर चाहिँ अर्कै किसिमले चाहिँ मनोरञ्जनको ज्यादा हान गएको हो।
5: हजुर, र पछिल्लो समय चाहिँ अब यसलाई फेरि व्यथा मात्रै गाउने अथवा पीडा मात्रै सुनाउने गर्दाखेरि र भजनको कुरा त अब छुटिहाल्यो नेपालमा गर्दाखेरि, यो चाहिँ अति धेरै पीडादायक पर्व पनि हुने, यो एउटा स्वतन्त्रताको उल्लासको पर्व पनि नहुने जस्तो भएका कारणले पनि अलिकति गीतहरूमा पनि त्यो स्वतन्त्र शब्दहरू थपिएका अथवा त्यसको प्रस्तुति स्वतन्त्र हुन थालेको हो कि के भएर हाम्रोमा त्यो त्यसरी सिफ्ट भएको होला?
6: सिफ्ट किनभने नबुझेर भएको, मनोरञ्जन मात्रै कुरा सम्झ्यो, खाने पिउने नाच्ने गाउने भन्ने हो, यसको पक्ष मनोरञ्जन पनि हो। नेपालको सन्दर्भमा चाहिँ भाद्र शुक्ल द्वितीया तिथिलाई पनि प्राथमिकता दिइन्छ नि, भारतमा चाहिँ भाद्र शुक्ल तृतीया जुन आजको दिन हो व्रत बस्नेसँग ज्यादा सम्बन्धित भएर तृतीया तिथिलाई त्यहाँ जोड दिएको छ र त्यो चाहिँ एउटा धार्मिक पर्वको रूपमा ज्यादा चाहिँ प्रभावित भयो भने नेपालमा चाहिँ द्वितीया तिथिलाई पनि अलिक प्राथमिकताको साथ हेरिएको कारणले द्वितीया तिथिमा त खाने पिउने नाच्ने गाउने साना बच्चाका साथी सङ्गीहरू भेट्ने नै हो नि त, त्यो दर खाने दिन जुन द्वितीया तिथि हो, दरिला वस्तुहरू खाने दिन, र त्यसैसँग चाहिँ जोडिएर जाँदाखेरि अलिकति त्यो द्वितीया तिथिमा नै हो ज्यादा मनोरञ्जन गर्न खोज्ने पनि, तृतीया तिथिमा यहाँ पनि त्यति साह्रो चाहिँ धार्मिक क्रियाकलापै मन्दिरहरूमा नै जाने पूजापाठै गर्ने व्रत बस्ने नै हो तृतीया तिथिमा चाहिँ जुन आजको दिनमा चाहिँ, आजको दिनको मर्मलाई त्यति धेरै तोडिएको छैन किनभने मन्दिर जान्छन्, मन्दिरमा भजन कीर्तनै गर्छन् ज्यादा जसो, र द्वितीया तिथिलाई यहाँ बढी प्राथमिकता दिएको कारणले गर्दाखेरि त्यो अझ बढ्ता भएर मनोरञ्जनतिर जान पुग्यो, त्यसैले गर्दा द्वितीया तिथिको ज्यादा हावी भएको मान्नुपर्छ यसलाई, त्योभन्दा अरू त्यस्तो हो यसको चाहिँ आशय।
5: हजुर, अनि पञ्चमीसम्म पुग्दाखेरि त, चतुर्थी पञ्चमीसम्म पुग्दाखेरि त धेरै मानिस छुटिसकेको हुन्छन् कि नेपालमा, भनेको झन्डै झन्डै यो एकदम सीमित मान्छेहरू मात्रै पञ्चमीसम्म पुग्ने अवस्था हो कि के हो खास?
6: हो त्यस्तै हो, किनभनेदेखि वास्तवमा यो भाद्र शुक्ल तृतीया जुन तिज हो त्यो त्यो चाहिँ त्यो त्यो चाहिँ मुख्य हो र त्यसको अगाडि द्वितीय तिथि भेटघाट गर्ने खाने पाउने हो, त्यसपछि चाहिँ चौथी हो जुन चौथी चाहिँ त्यो महिला पुरुष दुवैले लिने त्यो त्यो बेला त गणेशको पूजा हो नि त चौथीमा चाहिँ। अब त्यो लगातार रूपमा जुन महिलाले द्वितीय पर्व मनाइन् तृतीयमा व्रत बस्छिन् र चौथीमा पनि उनले व्रत बस्छिन् र त्यसमा चाहिँ महिलाको मात्रै कुरा यो यो चौथी तिथिमा चाहिँ महिला पुरुष दुवै बस्ने यसमा पनि मनोरञ्जनको पक्ष बढी छ। अरू गणेशको पूजा गर्दाखेरि चाहिँ मनोरञ्जनको पक्ष छँदै छैन, त्यहाँ चाहिँ पूजा पाठ भजन कीर्तन धर्म तीर्थ व्रत नै छ। यो चौथीमा चाहिँ जुन भाद्र शुक्ल चौथी पर्व हो त्यसमा चाहिँ अलिकति मनोरञ्जनको हाबी पनि छ, किनभने यो यसको रातमा चाहिँ गाउँघरमा चाहिँ काँक्राहरू चोर्न जाने, पाकेका अम्बाहरू चोर्न जाने अलिकति उपद्रवहरू मनोरञ्जनकै हिसाबले गर्ने, ढिकी जाँतोमा गएर दिसा पिसाब गरिदिने, सानातिना ठुल्ठुला चोरी गर्ने होइन कि सानातिना उपद्रवहरू गर्ने यो किसिमको कुरा छ नि। यसमा चाहिँ युवकहरू खास गरी युवती भन्दा पनि र चाहिँ पुरुषहरू नै चाहिँ यसमा सहभागिता हुन्छ। यो चौथीमा चाहिँ महिलाहरूले व्रत गर्छन्, पुरुषहरूले यी क्रियाकलापहरू पनि गर्छन्। यसको पनि लामो कथा जोडिएर आएको छ पुराणमा, यसको छुट्टै छ। अनि पञ्चमीमा पुगिसकेपछि चाहिँ फेरि महिलाहरूको मात्रै हो यो चाहिँ, रजस्वला भएका महिलाहरूले चाहिँ खास गरिकन चाहिँ वर्ष दिनभरि रजस्वला भएका समयमा केही चाहिँ तलमाथि गरियो कि केही चाहिँ जान अन्जानमा शास्त्र भन्दा अलग किसिमका केही क्रियाकलापहरू पो भए कि भन्ने किसिमले चाहिँ यो एउटा चाहिँ क्षमा पूजा जस्तो हो। भाद्र शुक्ल पञ्चमी चाहिँ महिलाहरूले गर्ने क्षमा पूजा हो, सप्त ऋषिहरूलाई साक्षी राखेर उनीहरूको सम्मानमा, यसमा धेरै कुराहरू जोडिएर आउँछन्। यी सप्त ऋषिहरू अत्यन्तै सम्माननीय भएका कारणले गर्दाखेरि चाहिँ यिनीहरूको सम्झनामा यिनीहरूलाई चाहिँ गुरु मानेर यिनीहरूको चाहिँ पूजा गर्ने विधान पनि महिलाहरूसँग फेरि जोडिएर गयो। यस प्रकारले चाहिँ पञ्चमीसम्म लगातार महिला देखियो, चौथीमा चाहिँ पुरुष र महिला दुवैको समावेशीता देखिन्छ। यस प्रकारले चाहिँ यो चाहिँ चार दिनसम्म चाहिँ खास गरिकन महिलाहरूकै विशेष पर्व नै मानिन्छ र महिलाहरूको लामो पर्व मध्ये यो तीज पर्व पर्न जान्छ, यस किसिमले भएको हो यो चाहिँ।
5: हजुर, र यो तिजसँग जोडिएका दुई तिनवटा कुराहरू सधैँभरि प्रश्न भएर आउँछन्। एउटा चाहिँ तीज भड्किलो पछिल्लो समय भन्ने प्रश्न, र अर्को चाहिँ व्रत बस्ने कुराको प्रश्न। पतिको दीर्घायुको कामना गरेर महिलाले व्रत बस्ने परम्परालाई चाहिँ कतिपयले अहिले पनि विरोध गरेको र विगतमा पनि आलोचना गर्ने गरेको सुनिन्थ्यो। यो यी पनि नियमित प्रश्नहरू हुन्, यी नियमित इस्यु नै हुन्, फेरि आज पनि अब सोध्नै पर्यो। महिलाहरूले मात्रै व्रत किन बस्ने, नम्बर एक। अर्को चाहिँ अब भड्किलो भयो भन्न थालेको धेरै वर्ष भयो, यो भड्किलो हुँदै हुँदै फेरि यो त फेरि पछाडि फर्किँदैन होला, फेरि एकदम सौम्य हुने अवस्था त आउँछ।
7: नमस्ते, म डम्बर नेपाली।

0: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
1: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्त सम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
0: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
2: हरे कृष्ण
3: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
2: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टल तिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
4: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गुटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
0: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
1: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98510-38135।
5: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
6: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
4: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 बजेदेखि 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ। साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
5: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, सञ्चालक शुभम यादव, फोन 0785906699 र मोबाइल 98570-47282।
7: अरे वाह, देखा थी बहुत बढ़िया घर बनवा वाला हो।
8: हाँ, घरवा तो बढ़िया ने बन गई, लेकिन देखते बड़ा टाइल, मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
7: चला, इतना बढ़िया सोच तोहार रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
5: जी, हम इनकी यहाँ टाइल, मार्बल, ग्रेनाइट, टोटी, बाथरूम फिटिंग, किचन डेकोरेशन, मोटर, पानी टैंकी, शावर, मिक्सर, सीसा, टेबल टॉप, कम्बोर्ड सीट, CPVC, PVC पाइप लगायत तमाम सामान थोक तथा खुदरा बिक्री होला।
9: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस, मेन रोड ठूठी बारी, साहिल टायर हाउस के बगल में, प्रोप्राइटर चंचल, मोबाइल 9120-42-5131।
10: ओहो, कता हो दाई, रन के रे हिन्नु भएको छ नि?
0: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो, म त दिक्क परे। यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
10: ल, कबाडमै कता, न्यू जयगढेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
11: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, HR सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
10: एक पटक आएर त हेर्नुहोस्।
11: न्यू जयगणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठीक अगाडि। सम्पर्क 98450-59960 र 98118-21559।
12: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल ब्यानरहरू टाँगेर तयार पारौँ है।
13: ला सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
12: ल ल केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
13: हजुर, वर्षौंदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
14: सम्पर्क राजु आर्ट्स परासी नवल परासी, प्रोप्राइटर राजकुमार रेशमी, फोन 0775205510, मोबाइल 9857080510।
15: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
16: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
15: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पूरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। MBBS, BDS, MD, MES, MDS अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
16: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9851038135।
17: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
18: सही कहला हो, सफेद सरफ कपड़ा के मुलायम बनवले के साथे सुगंध भी बहुत अच्छा देला।
0: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कर जा सफेद सरफ, जवन ठूठी बारी बरगदमा लगाए गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
17: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सरफ खरीद कैले पर प्लास्टिक के बाल्टी फ्री।
18: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली, कलकत्ता, भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
15: तपाईं अहिले सुन्दै हुनुहुन्छ पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज।

कहिले राम्रो धानको बाला कहिले राम्रो फुला, कहिले राम्रो धानको बाला कहिले राम्रो फुला, हजुरको आँगनीमा गरे कि त भुला, एउटा बिन्ती चढाइहाल्छु।

नेपाललाई नै खान्छु भन्ने कस्तो दाउ त्यसको, नेपाललाई नै खान्छु भन्ने कस्तो दाउ त्यसको, महसु र अमर सिंह डर मान्थे कसको, गर्जिएर बाघबुढा तिनलाई धावा बोले।

0: आउन सकिएन, यो घर पनि आधा अधुरै भयो, फेरि रिन्दन गरेर विदेश पठाउन लागेको नि। तिन चार वर्षमा त कसो घर पुरानो होला र?
1: ए ल ल दाई पठाउनु। अनि भतिज, तिमीलाई शुभयात्रा, बुवा आमाको सपना पुरा गर्नु है, शुभकामना छ। ओहो दाई, के हो, घर त पुरा सफाई गर्न थाल्नु भएछ। भतिजले राम्रै मेहनत गरेछ विदेशमा।
0: अँ बाबु, अलिअलि छोरोको मेहनतले काम त गरेका छ।
1: अनि दाई, सामानहरू कहाँबाट ल्याउने सोच्नु भएको छ त?
0: कहाँबाट हुनु नि, अस्ति ससुराली गएको सालोले बिनाजु, तपाईँ त बोर्डर नजिकको मान्छे, कहाँ नेपालमा महँगो सामान किन्नुहुन्छ? पारी जाने सामान रोज्ने, अनि क्यारिङमा घरमै ल्याइदिन्छ, मजाले काम गराउनु सस्तोमा भन्दै थियो।
1: होइन होइन दाई, त्यस्तो नगर्नु। मैले पनि के कान सस्तो पर्छ भनेर बाथरुम फिटिङ, कमबोर्ड, धाराको टुटी, सावर अनि घरको लागि आवश्यक पर्ने सबै रङरोगन पारीबाट लुकेर नेपाल सरकारलाई कर छलेर पुलिससँग लुकेर ल्याएर लगाएको। दुई महिनामै धाराहरू टुट्न थाले, कमबोर्ड फल्स हुँदैन, अनि पेन्ट्स त दाई बाल्टी पिच्छे रङ फरक, के गर्नु, फिर्ता गर्न नमिल्ने। अनि लगाएको छ महिनामै कलर उडेर फुस्रो भयो। एकछिन त रुनु न हाँस्नु भयो म त।
2: ए हो र बाबु, त्यस्तो भएको रहेछ है। मैले त कति धेरै पैसा भएछ छिमेकीको, गएको दसैँमा लगाएको पेन्ट वैशाखमा फेरि किन लगाएको होला भनेर सोच्दै थिए। कुरा यस्तो पो रहेछ। ए बुढा, मेरो छोराको पसिनाको कमाइ यसरी पारीबाट घरको सामान ल्याएर खेर फाल्ने होइन नि, भन्द्या छु।
0: तैले राम्रो कुरा गरिस बुढी, केही पैसा बचाउने लोभमा आफ्नै देशसँग कसरी गद्दारी गर्नु। बरु आफ्नै गाउँठाउँको पसलबाट सामान ल्याउँछु, केही पैसा महँगो भए पनि सामान त राम्रो हुन्छ, ढुक्क भइन्छ। अनि भाइ, तपाईँले कहाँबाट ल्याउनु भयो सबै सामान? फुर्सद भए बुझ्न बुटवल भैरवतिर यसो निस्कने कि?
1: होइन दाई, बुटवल भैरव जानै पर्दैन। हाम्रै परासीमा सबै सामान एकै छाना मुनि सुपथ मूल्यमा पाइन्छ नि।
2: हो र, कहाँ नि बाबु?
1: कहाँ हुनु नि भाउजू, यही सत्य भगवती ट्रेडिङ कन्सर्न एवं सिद्धार्थ प्लम्बिङ एन्ड सेनेटरीमा सबै पाइन्छ। इन्डिगो ब्रान्डको 3 वर्षदेखि 10 वर्षसम्मको वारेन्टी भएको घरको भित्री बाहिरको लागि विश्वासिलो पेन्ट्स, टोयलेट बाथरुमको शिवम ब्रान्डको एनएस पाइप फिटिङ्स, 10 वर्ष ग्यारेन्टीको सूर्य ब्रान्डको धारा, दीपज्योतिको नफुट्ने पानी ट्याङ्की, फुटे नयाँ पाइने विभिन्न ब्रान्डका कमबोर्ड र घरको लागि आवश्यक सम्पूर्ण सामान एकै छतमुनि ढुक्क भएर पाउनुहुन्छ।
2: गलत सल्लाह त पक्कै दिनुहुन्न बाबु। अनि अरू के छ नि विशेषता?
1: ए भाउजू, सत्य भगवतीमा एकपटक जानुस्, बाँकी जिम्मा सिएम भाइको, जो 17 वर्षदेखि रङरोगन व्यवसायको अनुभवी हुनुहुन्छ, उचित सल्लाह पनि पाउनुहुन्छ। अनि घरको फोटो खिचेर दिनुहोस्, 2 दिनमा घर रङ्गिएर फोटो आउँछ, अनि आफूलाई मन परेको रङ सजिलै रोजी रोजी लगाउनुहोस्। र नवलपरासीको कुनै पनि ठाउँमा फ्री होम डेलिभरीको सुविधा पनि छ।
0: ए बुढी, लैन्ड जाम सिएम भाइकोमा, अब जे जे चाहिन्छ त्यहीबाट ल्याउने। पारी जान आउन झन्झट, दिनभरिको तनाव, नगद दिनु पनि छ, अनि रुखो वचन सुन्नु पनि पर्ने, अनि मिसावट र कमसल सामानको लागि पैसा खेर फाल्न किन जाने? बरु आफ्नै देशमा आफ्नै देशका युवाको व्यवसाय प्रोत्साहन गर्ने, ताकि भविष्यमा हाम्रो छोरो जस्तै अर्को कुनै छोरो पनि केही गर्न सकेन भनेर विदेशी न त नपरोस्।
3: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी, पुरानो फिल्म हलको अगाडि।
4: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785-20-747 र 98-570-46-747।
5: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
6: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
7: हजुर, सुनिल हार्डवेयर मा गएपछि घरको चिन्ता खतम।
8: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगन का लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्ड का बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङ का सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
7: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 0785-20-881।
8: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 0785-90-588।
2: जहिले खाना खाने बेलामै झ्याप।

0: लाइन जान्छ, एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
1: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो, त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता।
2: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वेयरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
1: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
3: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामगराम 5 परासी थाना रोड, ग्लोबल कम्प्युटर को ठीक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता। मोबाइल 9815164092 र 9283636460।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेसनल।

0: ओ माय गॉड, इते अभी वह दिनवा बदलल का टायरवा है, लगा था फिर पड़ गई।
1: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
2: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
3: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9118-51-09-81।
4: क्षणिक रूपमा साथी भाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
5: लागु औषध सेवन तथा ओसार पोसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
4: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
5: लागु औषधलाई टाढै राखौं, उज्यालो भोलि आफै बनाऊ।
4: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौं।
5: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
4: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश। ल, बिहेको अरू तयारी त भयो, अब गर गहना।
6: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
7: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
8: विवाह होस् या चाड पर्व, दक्षे कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
7: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बारा भुमही, प्रोप्राइटर कृष्ण ढकाल, सम्पर्क 9867-80-632, 9805-92-211 र 9845-71-979।
9: मैया, ए मैया।
10: हजुर, के भो?
9: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
8: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि RCT उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
10: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
11: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका BDS डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9800231351।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 8 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी बाइपास रोड, हाट बजार नजिकै। संचालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98570-23031।
1: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: हत तेरिका लास्ट गर्मी लगत यार, लगत बिना फ्रिज या कूलर के नहीं रह सकै। इही में मोबाइलो फूट गइल बा। लेकिन
4: लेकिन का धीरज ट्रेडर्स परासी में चला, जहां इलेक्ट्रॉनिक्स तथा हरेक ब्रांड के मोबाइल किस्ता बंदी में सुपर दाम में मिलाता।
5: जी हां, धीरज ट्रेडर्स परासी में हरेक ब्रांड के मोबाइल बिक्री तथा मरम्मत कैले के साथ इलेक्ट्रॉनिक सामान में एलईडी टीवी, फ्रिज, कूलर, पंखा, एसी, हीटर लगात के सब सामान सुपथ मूल्य में बिक्री होला।
6: संपर्क धीरज ट्रेडर्स, रामग्राम 5 परासी बुद्ध चौक, मैनेजिंग डायरेक्टर धीरज खरेल, मोबाइल 98472220 और 98152220।
7: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
8: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
1: हजुर, सुनिल हार्डवेयर मा गएपछि घरको चिन्ता खतम।
7: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रंगरोगन का लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्ड का बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङ का सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
1: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078-520-881।
7: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 078-590-588।
9: जो कोही को इच्छा सुन्दर घरको, सुन्दर घरको लागि सुन्दर रंग।
10: तपाईको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेन्ट्स।
9: इन्डिगो पेन्ट्स को आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिंग कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी।
10: इन्डिगो को मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रंग रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
9: इन्डिगो पेन्ट्स, सदा बसन्तम।
11: घरलाई कस्तो रंग सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
7: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ, प्लम्बिङ का सबै सामान, सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
10: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
7: परासीमा घर रंगरोगन, प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री सुपथ मूल्यमा पाइने एकमात्र स्थान
10: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी, पुरानो फिल्म हलको अगाडि।
11: प्रोप्राइटर चन्द्रमणि चौधरी। सम्पर्क 078-520-747 र 98-570-46-747।
12: ए सुन न, खाजा खान जाऊ न, यसो लास्टै भोक लाग्यो भने।
1: जान त जाऊ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
12: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
7: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना, नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
1: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोग्राफको ठिक अगाडि। मोबाइल 98-570-46-130 र 98-044-0067।
10: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
0: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो टिकाउ अनि बढी माइलेज भएको सिएट टायर इन्भर्टर ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ
10: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 98 5 70 45 155। डेंगु रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध। डेंगु रोगको महामारी धेरै जसो ठाउँमा प्रकोपको रूपमा फैलदै गएकोले यसको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ। लक्षणहरू उच्च ज्वरो आउनु, जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, गिजा नाक मुखबाट रगत बग्नु, शरीर चिलाउने आदि।
13: डेंगु रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, पुरा बाहुला भएको लुगा लगाउने, झुल भित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउने, घर आँगन र वरपरको सफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, गमला, फुलदानी, टायर आदिमा पानी जम्न नदिने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको दुई पटक फेर्ने, घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने र ढल, पोखरी लगायत धेरै पानी जमेको ठाउँमा जलेको मोबिल वा मट्टी तेल हाल्ने गर्नु पर्दछ। थप जानकारीका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी।
3: परासी क्षेत्र में पहिला बेर निजी स्वामित्व में संचालित 1500 के सुविधा संपन्न हॉस्पिटल सत साहेब सिटी हॉस्पिटल प्रणाली परासी।
5: 2400 घंटा इमरजेंसी सेवा देहता सत साहेब हॉस्पिटल परासी में स्त्री तथा प्रसूति रोग विशेषज्ञ डॉक्टर अजेंद्र यादव द्वारा महिला संबंधी तमाम रोग के चेक जांच तथा उपचार, सामान्य चिकित्सा एवं शल्य क्रिया, बाल रोग तथा शिशु सेवा, लैब एक्सरे, वीडियो एक्सरे, यूएससी, ईसीजी तथा इको सेवा, अल्ट्रासाउंड, इंडोस्कोपी, नेबुलाइजेशन सेवा के साथ बिरामी भर्ना और दक्ष फार्मासिस्ट द्वारा फार्मेसी सेवा उपलब्ध बा।
3: इतने भर नहीं, सत साहेब सिटी हॉस्पिटल में बाल बच्चन संबंधी कोनो भी समस्या के उपचार खातिर बाल रोग विशेषज्ञ डॉक्टर ब्रिज यादव द्वारा खूब बढ़िया से दवाई होता।
4: संपर्क के खातिर जरूर याद रखल जाए, सत साहेब सिटी हॉस्पिटल प्राली, रामग्राम 5 परासी, घंटाघर चौक से 100 मीटर दक्षिण रास्ता के पूर्व साइड, मोबाइल नंबर 98 6 41 47 37।

0: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी बुद्ध चोक परासी काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने बाँझोपन परीक्षण दूरबीनबाट पाठेघर परीक्षण पाठेघरमा मासु पलाएको पानी जमेको उपचार क्यान्सरको परीक्षण मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 98 570 45 505।
2: हेलो, हेमलक ट्राभल्स हो?
3: हो हजुर।
2: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि
3: भइहाल्छ।
4: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो जीप कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
4: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
3: अब इलेक्ट्रिक स्कुटरको सोरुम परासीमै।
0: तपाई हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
3: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
0: थप जानकारीका लागि गीता अटोमोबाइल रामग्राम 5 बाइपास रोड हाट बजार नजिक परासी। सम्पर्क मोबाइल 98-570-46-865 र 98-069-58-118।
3: अब दायाँ बायाँ होइन, इलेक्ट्रिक स्कुटर नै रोजौ।
5: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
3: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
5: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
6: जहिले खाना खाने बेलामै झ्याप पलाइन जान्छ, एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
7: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो। त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता।
8: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वेयरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
7: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
9: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामग्राम 5 परासी थाना रोड, ग्लोबल कम्प्युटरको ठिक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता। मोबाइल 98-115-64-092 र 98-238-36-460।
10: ओ माय गॉड, ई त अभी वह दिनवा बदलल का टायरवा है, लगा त फिर पड़ गई।
11: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
12: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
13: थोक एवं फुटकर सामान की आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9918-51-09-81।
7: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा
14: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
16: लुम्बिनी मेडिकल कलेज का छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
17: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
16: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
18: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको, प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
7: सम्पर्क जयसवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785-20-746 र मोबाइल 9890-71-41-100 छ।
19: नमस्ते, म नरहरि प्रेमी, मेरो रेडियो तपाईको रेडियो अनि हामी सबैको रेडियो, रेडियो परासी 90.2 MHz।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 9 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक।
3: एक्सट्रीम एनर्जी ड्रिंक। टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: रेडियो परासी 90.2 मेगाहर्ट्ज प्रगति को संवाहक।
5: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला। बाढीपछिको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उच्च। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढी प्रभावित बालबालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै। रुसद्वारा युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित। र पहिलो टी20 क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जित। नेपाल खबरमा अब पूरा खबर। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। आज तीज मनाउन महिलालाई बिदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। निरन्तर व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यसैबीच विगतमा तीज आउनु हप्तौँ अघि रौनक हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दरखाने लगायतका कार्यक्रम हुने गर्थे। तर गएको भदौ 10 को भोटेकोसी बाढीका कारण यस वर्ष तीज निकै खल्लो भएको छ। विपदको पीडा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीडा छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै, बाढीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झन्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि ती प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथसहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भिडभाड छैन। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झन्डै 10,000 जनाले मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका सञ्चालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइन को व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भिड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। त्यसै गरी ससाना बालबच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाडी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्थापन गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज 30 दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाडी तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप, जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यसैबीच गुल्मीमा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक महिला सम्पर्कविहीन हुनुभएको छ। मुसिकोट नगरपालिका 5 इन्द्री गौडाकी 29 वर्षीय कल्पना पुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढीले बगाएको हो। जिल्ला प्रहरीकारले गुल्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले पुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि।
5: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-88-8 98-12-35-88-8।
7: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
8: पैसामा छ शक्ति, पैसामा छ सहारा।
7: धोती, पटुका र इजारको गाँठो हुँदै गाँडधनसम्म,
8: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
7: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
7: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
8: इतिहास, गाथा र कथा, गाँठका कुरा।
7: गाँठका कुरा
8: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
9: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटे कोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा धनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैथीदेवीमा महाकवि देवकोटा मिथ र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुनेछ। महाकवि देवकोटाको जन्म 1966 साल कार्तिक 27 गते अर्थात् कार्तिक कृष्ण औँसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत समालोचना र फुटकर कविता प्रकाशित छन्। नाट्य सम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै 3 पटक जन्मेको बताउनुहुन्थ्यो। देवकोटाले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान पुर्याउनु भएको थियो। अब विदेशको खबर। रुसले युक्रेनको पोल्यान्ड सीमासँग नजिकै रहेको याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका उच्च सुरक्षा अधिकारीहरू त्यही रेलमार्ग हुँदै गएको केही समयपछि रुसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बीबीसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू भने कियवमा आयोजित याल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि त्यही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रुसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। उहाँले युक्रेनलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी20 खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रङ्गशालामा हिजो अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरेका थिए। यस्तै इशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह उमर जाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोडे। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृङ्खलामा अग्रता लिएको छ। 3 खेलको टी20 श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा 4 ढोका खुला, बाढीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढी प्रभावित बालबालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै, रुसद्वारा युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित, र पहिलो टी20 क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जित।
10: सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति।
4: रेडियो परासी 90.2 मेगाहर्ज प्रगतिको संवाहक।
5: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए के चाहिए।
6: सही कहला हो, सफेद सर्फ कपड़ा के मुलायम बनौले के साथे सुगंध भी बहुत अच्छा देला।
7: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कइल जा सफेद सर्फ, जवन ठूठी बारी बरगदमा लगायत गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
5: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सर्फ खरीद कइले पर प्लास्टिक के बाल्टी फ्री।
6: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली, कलकत्ता भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
8: ल, बिहेको अरु तयारी त भयो, अब गरगहना
9: हो नि। अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
10: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
11: विवाह होस् या चाड पर्व, दक्षिण कालीगढद्वारा नयाँ डिजाइन का आकर्षक बिना रसायन का शुद्ध सुनचादी का गरगहना का लागि ढकाल ज्वेलर्स लाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
10: सुनचादी का गरगहना का लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल 12 भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98 677 80 632, 98 075 92 211 र 98 495 71 979।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
16: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेशनल।
5: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
18: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
19: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
18: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
19: लागू औषधलाई टाढै राखौं, उज्यालो भोलि आफै बनाऊ।
18: लागू औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौं।
19: लागू औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
18: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च UMN बाल अधिकार परियोजना प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
20: दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
21: ए हो नि, अनि सुन त, एउटा पिफर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
20: हुन्छ दाई, हुन्छ, सबै त्यही पाइन्छ।
18: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
20: सुपथ मूल्यमा सबै सामान, महावीर इन्टरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि। फोन 078-520-021 र मोबाइल 98-570-45-766।
22: कार्य पूर्व भैया, आज कपड़ा बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचली हरे?
23: काहे तोहके नाई मालूम बका, आजकल ते गांव से लेके शहर बाजार तक सब केहू गाय छाप सरफ ही लगावता, जेकर खरीद में साइकिल इनाम मिलता, साथ ही कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा, जेहमे iPhone 13 उपहार के भी व्यवस्था बा।
7: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कैल जा और नेपाली होली कह के पहचान दिखावल जा।
24: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1, पाकड़ी, कपिल वस्तु। संपर्क नंबर 98264-48200।

0: जहिले खाना खाने बेलामै झ्याप्प लाइन जान्छ। एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
1: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो। त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता?
2: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वेयरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
1: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
3: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामगराम पाँच परासी थाना रोड, ग्लोबल कम्प्युटरको ठिक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता। मोबाइल 9815364092 र 9283364060।
4: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौँ।
5: हाम्रा सेवाहरू
6: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने।

0: मा उपलब्ध गराइन्छ। स्थान ओमाइल स्टोर, रामग्राम पास परासी बाइपास रोड, हाट बजार नजिकै। संचालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98570-23031।
1: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
0: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
1: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
2: ओहो, कता हो दाइ, रन के रे हिन्नु भएको छ नि?
1: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
2: ल कबाडमै कता, न्यु जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
3: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
2: एक पटक आएर त हेर्नुहोस्।
3: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450-59960 र 98118-21559।
4: रेडियो परासी 90.2 मेगाहर्ज, प्रगतिको सम्वाहक।

0: गोवर्धन चाचा, घरवा कब बनी हो?
1: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी कि नवे छावे के, लेकिन
0: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
2: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कईल जाला।
3: संपर्क खातिर
2: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान। मोबाइल 9834768733 और 9814960630।
4: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
2: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
4: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
2: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9510038135।
5: के भएको यस्तो? नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
6: इसुमी, पहिला त मोबाइल कम चला हो, दोस्रो आँखा चेक गराइहाला क्या?
5: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
6: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
7: हो, रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरवा आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि, फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गोटिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर, बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
8: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
7: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 9819069917 र 9865934254।
6: ए सुन न, खाजा खान जाऊ न, यसो लास्टै भोक लाग्यो भने।
5: जान त जाऊ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
6: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
7: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना, नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
8: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोक्राफको ठिक अगाडि। मोबाइल 9857046130 र 9804400067।
9: हरे कृष्ण
10: जप्दै कता हिँड्नु भयो बुवा?
9: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
7: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसीटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
3: पुनश्च डाक्टर विकास ढुङ्गाना र सञ्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
2: थप जानकारीका लागि हरिकृष्ण डेन्टल प्राली रामग्राम 3 परासी बुद्ध चोक एभरग्रिन हस्पिटल परिसरमा निर्देशक श्याम कुमार बसाल 98 5 10 38 135।
10: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति।

0: रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 10 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: गर्छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक, परासी, काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई, प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा, प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव, प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी, प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर, प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आईभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि भैरव फार्मेसी, रामग्राम 5 परासी, बुद्ध चोक, सम्पर्क 98570-45505।
5: हेलो, हेमलक ट्राभल्स हो?
6: हो हजुर।
5: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि 2 टिकट पनि
6: भइहाल्छ।
7: हजुर, हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45546।
7: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
8: मैया, ए मैया।
6: हजुर, के भो?
8: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
9: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि RCT उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
10: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
11: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका BDS डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3, परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि, मोबाइल 98-023-31-51।
12: तपाईं अहिले सुन्दै हुनुहुन्छ पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासी 90.2 MHz।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: डेंगु रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध। डेंगु रोगको महामारी धेरैजसो ठाउँमा प्रकोपको रूपमा फैलदै गएकोले यसको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ। लक्षणहरू: उच्च ज्वरो आउनु, जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, गिजा नाक मुखबाट रगत बग्नु, शरीर चिलाउने आदि।
4: डेंगु रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, पुरा बाहुला भएको लुगा लगाउने, झुल भित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउने, घर आँगन र वरपरको सफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, गमला, फुलदानी, टायर आदिमा पानी जम्न नदिने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको 2 पटक फेर्ने, घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने र ढल, पोखरी लगायत धेरै पानी जमेको ठाउँमा जले

0: कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी, प्रत्येक दिन बिहान साँझ महिला तथा प्रसुति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हैजूबाट मुटुको ईसीजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगर को 3 महीने SBA1C परीक्षण गरिनुका साथै होल बॉडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक, सम्पर्क 98570-45505।
2: हेलो, हेमलक ट्राभल्स हो?
3: हो हजुर।
2: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि
3: भइहाल्छ।
4: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमै, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45546।
4: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
3: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी बाइपास रोड, हाट बजार नजिकै। संचालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98-570-23031।
5: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 को लागि ₹1,00,000 को दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 078-520-124 र 98-472-9011 मा सम्पर्क गर्नुहोला।
6: मैया, ए मैया।
3: हजुर, के भो?
6: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
0: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरैदेखि RCT उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
7: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
8: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका BDS डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
7: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 98-023-31-351।
5: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी, व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले QR माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै QR रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
9: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए के चाहिए।
10: सही कहला हो, सफेद सर्फ कपड़ा के मुलायम बनवले के साथे सुगंध भी बहुत अच्छा देला।
11: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कइल जा सफेद सर्फ।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 11 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: ल बिहेको अरू तयारी त भयो, अब गरगहना
1: हो नि। अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
2: बाबा। बाबा गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको कस्तो राम्रो डिजाइनका गहना थिए नि।
3: विवाह होस् या चाड पर्व, दक्षिण कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
2: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बार भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98677-80632, 98075-92211 र 98495-71979।
4: कार्य पूर्व भैया आज कपड़ा बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचले हरे
5: काहे तहके नहीं मालूम बका। आजकल ते गांव से लेके शहर बाजार तक सब केहू गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता। साथ ही कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा, जेह में iPhone 13 उपहार के भी व्यवस्था बा।
6: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कइल जा और नेपाली होली कह के पहचान दिखावल जा।
7: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1 पाकड़ी कपिल वस्तु। संपर्क नंबर 98264-48200।
6: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम को जरूरी सूचना।
8: सवारी साधन दर्ता भई वार्षिक रूप में बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
6: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
9: आउनुहोस् अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
10: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
11: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
12: लुम्बिनी मेडिकल कलेज का छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि
12: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
14: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
9: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785-20746 र मोबाइल 98470-41-100।
15: डेंगू रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध। डेंगू रोगको महामारी धेरै जसो ठाउँमा प्रकोपको रूपमा फैलदै गएकोले यसको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ। लक्षणहरू: उच्च ज्वरो आउनु, जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, गिजा नाक मुखबाट रगत बग्नु, शरीर चिलाउने आदि।
16: डेंगू रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, पुरा खुला भएको लुगा लगाउने, झुल भित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउने, घर आँगन र वरपरको सफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, गमला, फुलदानी, टायर आदिमा पानी जम्न नदिने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको 2 पटक फेर्ने, घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने र ढल, पोखरी लगायत धेरै पानी जमेको ठाउँमा जलेको मोबिल वा मट्टी तेल हाल्ने गर्नु पर्दछ। थप जानकारीका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी।
17: ए सुन न, खाजा खान जाऊ न, यसो लास्टै भोक लाग्यो भने।
18: जान त जाऊ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
17: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
3: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आर सेन्टर पोइन्ट।
19: सम्पर्क आर सेन्टर पोइन्ट राम 11 जमुआर हुलास अटोक्राफको ठिक अगाडि, मोबाइल 98576 र 98044000067।
20: अरे जान ले बुका हस के गोरी, जान ले बुका।
21: रउआ सब सुन रहल बानी रेडियो पारासी 90.2 मेगाहर्ट्ज़।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले मध्याह्नको 12 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati ko sambahak.
5: कारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिन्डर ग्यास वितरण भएको तथ्याङ्क। रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौँ अघि रौनक सुरु हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोसी बाढीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीडा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीडा छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झन्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथसहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भिडभाड भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाइ छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा तालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढी आएको छ। बाढीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढेको आवाज सुनेपछि भागेका वडा नम्बर 1 का वडा अध्यक्ष धनबहादुर महरले बताउनुभयो। बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। जाजरकोट रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरुद्ध सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी 2 महिनामा 12 लाख भन्दा धेरै सिलिन्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिन्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिन्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिन्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिन्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा। तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाढीको विपदले यस वर्षको तिज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्राचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ। 2 दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तिजको दिन आज सोमबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा 1200 रुपियाँले घटेको हो। हिजो सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुन हिजो तोलाको 3,02,200 रुपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रुपियाँले बढेर चाँदी तोलाको 4,360 रुपियाँमा कारोबार भएकामा आज 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रुस विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्ता मध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्गाले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नुभएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीडामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुसी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएलाई 44 रनले पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीको विपदले यस वर्षको तिज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4 लाख सिलिन्डर ग्यास वितरण भएको तथ्याङ्क। रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
6: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा।
8: रेडियो परासी 90.2 MHz प्रगतिको सम्वाहक।
9: के भएको यस्तो? नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
10: इसुमि, पहिला त मोबाइल कम चला हो, दोस्रो आँखा चेक गराइहाल क्या।
9: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
10: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
11: रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्र रोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
12: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
11: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 98119067017 र 98695434254।
12: अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
11: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको शोरूम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
12: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
11: थप जानकारीका लागि गीता अटोमोबाइल, रामग्राम 5 बाइपास रोड, 8 बजार नजिक परासी। सम्पर्क मोबाइल 98570046865 र 98069758118।
12: अब दायाँ बायाँ होइन, इलेक्ट्रिक स्कुटर नै रोजौँ।
11: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
13: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
14: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पीटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिसन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनुहोस्।
13: थप जानकारीका लागि मिसन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98510-38135।
15: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्यूआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्यूआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
16: हरे कृष्ण
17: जप्दै कता हिँड्नु भयो बुवा?
16: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
14: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
18: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
12: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा, निर्देशक श्याम कुमार बस्याल, 98510-38135।
19: मैया, ए मैया।
20: हजुर, के भो?
19: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
14: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसिटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
20: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
21: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 98023-31-351।
18: ओ माय गॉड, ई तो अभी वह दिनवा बदलल का टायरवा है, लगातार फिर पड़क गईल।
22: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
23: जी, हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिशलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
24: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9118-51-09-81।
12: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98570-23-031।
25: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति।

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य, our.ors international।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 को लागि रु 1,00,000 को दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 078-5201124 र 98472-9911 मा सम्पर्क गर्नुहोला।
4: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
5: सही काला हो, सफेद सरफ कपड़ा के मुलायम बनवले के साथे सुगंध भी बहुत अच्छा देला।
6: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कर जा

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, कता हो दाई, रन किएर हिँड्नु भएको छ नि?
5: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो, म त दिक्क परे। यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
4: ल कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
6: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
4: एक पटक आएर त हेर्नुहोस्।
6: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 9845059960 र 9918821559।
5: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
7: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
5: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
8: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
9: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
11: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
11: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
13: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको, प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
8: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 9847041106।
4: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
5: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
7: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
4: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
7: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि, फोन 0785208081।
4: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 0785905088।
14: ओहो, कस्तो सफा र चम्किलो कपडा, पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
4: हो त, आजभोलि गाउँ सहर जता ततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ, विचार गर्नुहोस् है।
14: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग मायादेवी गाउँपालिका एक पाकडी कपिलवस्तु। सम्पर्क 98264 48200।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 1 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Namaste, Madam Nepali.

0: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
1: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ।
0: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 9857045155।
2: हेलो, हेमलक ट्राभल्स हो?
3: हो हजुर।
2: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो अनि भैरवाटु काठमाडौँको लागि दुईवटा टिकट पनि।
3: भइहाल्छ।
4: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 9857045546।
4: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
5: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
9: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
11: चाची, रुमवा बहुत सफा बा हो और सुगंध भी बड़ा खुशबूदार आवता।
12: हाँ बाबू, महावीर इंटरप्राइजेस से टाइल क्लीनर आ रूम स्प्रे लगवैली है, बहुत बढ़िया बटलही बा।
13: जी हाँ, आप सब भी घर सफाई के खातिर वाइपर, पोछा, टाइल क्लीनर, रूम स्प्रे, हार्पिक, हैंड वॉश, टॉयलेट ब्रश, कार्यक्रम भोज के खातिर सिल्वर पाउच, नेपकिन पेपर, गिलास, प्लास्टिक के झोरा, डाइनिंग टेबल, कुर्सी, स्टूल, बाल्टी, ऐसे गल्ला के काम करत के बोरा सीए वाला सुतरी, सुज्जा, परखी, चोंगा पहले के साथ किचन संबंधी कुकर, डेक्ची, थरिया, प्लेट, गिलास लगात के सामान खातिर जरूर समझल जा।
14: संपर्क के खातिर महावीर इंटरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पंप के पूर्व साइड, फोन 078-520-021 और मोबाइल 9857045766।
15: नमस्कार, म लोक गायक वैकुण्ठ महत। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 मेगाहर्ज।

0: बेन्कार्डो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
1: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
0: परासीमा घर रङरोगन, प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री सुपथ मूल्यमा पाइने एकमात्र स्थान
2: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी पुरानो फिल्म हलको अगाडि।
3: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785207747 र 9857046747।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
4: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
3: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
4: हजुर, वर्षौंदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
5: सम्पर्क राजु आर्ट्स परासी, नवल परासी, प्रोप्राइटर राजकुमार रेशमी, फोन 077-520-510, मोबाइल 98-570-80-510।
6: डाक्टर विनोद नीता कन्डेल, आँखा अस्पताल परासीको अनुरोध।
7: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु, मासु पलाएको, परेलाको समस्या आदिको नियमित शल्यक्रिया
6: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ।
7: हो, त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ।
6: अनुरोधक नेपाल नेत्र ज्योति संघ, डाक्टर विनोद नीता कन्डेल, आँखा अस्पताल परासी, फोन नम्बर 078-520-146 र 078-521-033।
8: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौँ।
9: हाम्रा सेवाहरू
10: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
9: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
10: थप जानकारीका लागि सम्पर्क राम बचन सेनेटरी, रामग्राम 1 परासी।
11: सम्पर्क मोबाइल 98-069-70-72, 98-00-70-75-13 र 98-674-95-513।
12: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक, परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ IVF प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको, पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हैजुबाट मुटुको ECG गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बात रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगर को 3 महीने SBA1C परीक्षण गरिनु का साथ ही होल बॉडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टर बाट स्वास्थ्य समस्या जाँच गराउन र उपचार का लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
13: थप जानकारी का लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक, सम्पर्क 98575 45505।
14: नमस्कार, म लोकदोरी।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 2 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
1: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
2: गोवर्धन चाचा, घरवा कब बनी हो?
3: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी कि नवे छावे के, लेकिन
2: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
4: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
5: संपर्क खातिर
4: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान, मोबाइल 9847-68733 और 9814-60630।
6: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
4: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
6: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिस, पीटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
4: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9510-38135।
7: नवल परासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवल परासी उद्योग वाणिज्य संघ।
8: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
9: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
6: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
10: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
0: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा, निर्देशक श्याम कुमार बस्याल, 9510-38135।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 मेगाहर्ट्ज।

0: ए सुन न, खाजा खान जाऊ न यसो, लास्टै भोक लाग्यो भने।
1: जान त जाऊ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
0: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
2: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
1: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोग्राफको ठिक अगाडि, मोबाइल 98576 र 98044000067।
3: ल बिहेको अरू तयारी त भयो, अब गर गहना।
4: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है बाबा। बाबा
5: गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है, अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
2: विवाह होस् या चाड पर्व, दक्षे कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
5: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बारा भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98677-80632, 98075-92211 र 98495-71979।
6: के भएको यस्तो, नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
0: ए सुमी, पहिला त मोबाइल कम चला हो, दोस्रो आँखा चेक गराइहाल क्या।
6: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
0: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
2: हो, रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि, फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
1: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
2: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 98119-069-17 र 98695-34254।
1: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी बाइपास रोड, हाट बजार नजिकै। संचालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98570-23031।
7: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 लागि रु 1,00,000 दुर्घटना बिमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 078520124 र 98472-79011 सम्पर्क गर्नुहोला।
8: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
9: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
8: लुम्बिनी मेडिकल कलेज पाल्पा
11: वर्षका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म,
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि,
11: र भैरहवा मेडिकल कलेजका नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
13: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको, प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो परासी 90.2 MHz समावेशी आवाज।
1: आदरणीय गुरुवर्गमा नमन। तपाईँहरूले दिनुभएको ज्ञान जीवनको महत्त्वपूर्ण सम्पत्ति हो। तर यो सम्पत्तिले मेरो घरको चुलो बाल्न वा आमाको भोको पेट पाल्न भाइ बहिनीहरूको इच्छा पुरा गर्न असमर्थ भयो। देशको हालत भनौँ कि मेरो आफ्नै भाग्य भनौँ, पढ्ने लेख्ने रहर हुँदा हुँदै पनि बाध्यताको भारी बोकेर सात समुद्र पारी खाडीमा पसिना बगाउने निधो गरे। सहकर्मी साथीहरूलाई शुभकामना, ठुलो मान्छे बन्नु नभए हाम्रो भेट अब खाडीतिरै हुनेछ।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: व्यवहार पनि अनुरोध छ, अध्यक्ष भैरव मोबाइल नम्बर 98470-20718।
2: भगवान शिवलाई अभिवादन। तीज पर्वको गन्तव्य हो भगवान शिवलाई प्राप्त गर्नु। यो पर्वमा महिला मात्रको होइन, यस पर्वको सन्दर्भमा हरेक पर्वको विशेषता हुन्छ। यो तिजको पनि विशेषता हो, गन्तव्य हो भगवान शिव अर्थात् परमात्मा अर्थात् भगवान, किनकि भगवान प्राप्तिबाट नै सबै कुरा प्राप्ति हुन्छ। जसरी पार्वती माताले भगवान शिव महादेवलाई प्राप्त गर्नुभयो, त्यस्तै संसारका हामी सबैले पनि हरेक पर्वमा जो उपलब्धि हुन्छ महानताको, त्यो महानता हो परमात्माको प्राप्ति। यस सन्दर्भमा भगवान शिव शङ्करको अवतारी प्रथम जगद्गुरु शङ्कराचार्यले जो विश्वगुरुको रूपमा हुनुहुन्छ, 1300 वर्ष अगाडि सन् 686 सन् 717 32 वर्षको उमेर अवधिभित्रमा संसारलाई मोक्षप्रद उपदेशहरू 125 पुस्तक पुस्तिकाहरूबाट दिनुभएको छ, जसमध्ये र सर्वश्रेष्ठ महत्त्व हो प्रातः स्मरणीय स्तोत्र। प्रातः स्मरणीय स्तोत्र अर्थात् हरेकले बिहानमा स्तुति गर्दा जुन भनिएको छ त्यसको यो प्रातः स्मरणीय स्तोत्रमा जो भनिएको छ त्यसलाई राम्रोसँग जानेर बुझेर त्यसको अनुभव गर्नुबाट यस्तो अभ्यास गर्नेको परिणति पनि परमात्मामा नै हुन जान्छ, जसबाट मनुष्य जीवन सर्वोपरि सफल हुन जान्छ। त्यस कारणले अहिले मैले यो प्रातः स्मरणीय स्तोत्रबारे प्रस्तुत गर्दछु। यो संस्कृत श्लोकको रूपमा छ। प्रथम जगद्गुरु शङ्कराचार्यले जो संस्कृतमा भन्नुभयो त्यसैलाई, र अर्को विशेषता के छ भने यसमा भगवान् शिवकै अर्का अवतारी ब्रह्मज्ञानी डाक्टर क्षितिशचन्द्र चक्रवर्तीज्यू, जसको जन्म विक्रम सम्वत 1956 र उहाँ विक्रम सम्वत 2041 अर्थात् 86 वर्षको उमेरसम्म रहिकन संसारलाई 400 पुस्तक पुस्तिकाहरू मोटो पातलो अर्थात् पुस्तक पुस्तिकाको रूपमा हामीले खोजी गरेमा पाउन सक्छौँ, जो उहाँबाट दिइएको। र उहीँ विश्वगुरु प्रथम शङ्कराचार्यको जो स्तोत्र छ प्रातः स्मरणीय स्तोत्र, त्यसैलाई नेपालीमा अर्का विश्वगुरु क्षितिशज्यूले त्यो अनुवाद दिनुभएको छ। यी दुवै विश्वगुरुहरूको जो दिनुभएको छ यसैलाई तिन पटक मैले वाचन गरेर प्रस्तुत गर्दछु, जुन श्रवण गर्नाले आफूमा मनन गर्नाले आफूमा घटाउँदा लिँदा अनुभूति गर्दा हामीहरूको पनि स्थिति भगवान् अभिन्नै हुन जान्छ, शिव अभिन्न नै हुन जान्छ, परमात्मा अभिन्न नै हुन जान्छ, जसबाट जीवन मुक्त देह मुक्त प्रमाणित हुन जान्छ। म प्रस्तुत गर्दछु संस्कृत र नेपाली। यो अत्यन्त सूक्ष्म र सबैलाई सबैभन्दा काम लाग्ने कुरा भएको हुनाले मैले तिन पटक वाचन गर्दछु, उहाँहरूको जो शब्द हो ठिक त्यसैलाई मात्र म उच्चारण गर्दछु संस्कृतमा। अहिले प्रातः स्मरामि हृदि संस्फुरदात्मतत्त्वं सतचित सुखम परमहंस गतिम तुरीयम यत् स्वप्न जागर सुषुप्तमवैति नित्यम तद् ब्रह्म निष्कलमहं न च भूतसङ्गः। यसको नेपालीमा अनुवाद, अहिले अर्थात् जब मेरो चित्त शान्त छ तब मेरो हृदयमा स्पष्ट रूपले प्रकाशित भइराखेको जो मेरो वास्तव स्वरूप हो, जसलाई म आफू भनिकन स्वतः अनुभव गरिराखेको छु, त्यो नित्य सत्य स्वयं प्रकाश र अखण्ड सुखरूप जो जाग्रत स्वप्न र सुषुप्ति रूप कल्पित तिनै अवस्थादेखि भिन्न हो, त्यसलाई म बुद्धिपूर्वक खासमा भनी अनुभव गरिराखेको छु। अनुवादकै क्रममा अगाडि छ, यो अखण्ड स्वप्रकाश परम आनन्द रूप वस्तु हो परमहंस विद्वान अर्थात् ज्ञानीजनको वास्तव स्वरूप, यसैको नाम हो ब्रह्म, किनकि बुद्धिका सारा अवस्थाहरू यसमा कल्पित हुन्छन् र यसबाट प्रकाशित भइरहन्छन्। यस्तो अद्वितीय वस्तु हो मेरो वास्तव स्वरूप, म देह चित्त विशिष्ट संसारी मानिस होइन भनिकन म आफूलाई अहिले बिहान स्पष्ट रूपले अनुभव गरिराखेको छु। दोस्रो पटकको वाचन, शीर्षक हो प्रातः स्मरणीय स्तोत्र। प्रातः स्मरामि हृदि संस्फुरदात्मतत्त्वं सच्चित् सुखं परमहंस गतिं तुरीयं यत् स्वप्न जागर सुषुप्तमवैति नित्यं तत् ब्रह्म निष्कलमहं न च भूतसङ्गः। नेपालीमा अहिले अर्थात् जब मेरो चित्त शान्त छ तब मेरो हृदयमा स्पष्ट रूपले प्रकाशित भइराखेको जो मेरो वास्तव स्वरूप हो, जसलाई म आफू भनिकन स्वतः अनुभव गरिराखेको छु, त्यो नित्य सत्य स्वयं प्रकाश र अखण्ड सुखरूप जो जाग्रत स्वप्न र सुषुप्ति रूप कल्पित तिनै अवस्थादेखि भिन्न हो, त्यसलाई म बुद्धिपूर्वक खासमा भनी अनुभव गरिराखेको छु। यो अखण्ड स्वप्रकाश परम आनन्द रूप वस्तु हो परमहंस विद्वान अर्थात् ज्ञानीजनको वास्तव स्वरूप, यसैको नाम हो ब्रह्म, किनकि बुद्धिका सारा अवस्थाहरू यसमा कल्पित हुन्छन् र यसबाट प्रकाशित भइरहन्छन्। यस्तो अद्वितीय वस्तु हो मेरो वास्तव स्वरूप, म देह चित्त विशिष्ट संसारी मानिस होइन भनिकन म आफूलाई अहिले बिहान स्पष्ट रूपले अनुभव गरिराखेको छु। अब यो श्लोकको तेस्रो पटकको वाचन, प्रातः स्मरामि हृदि संस्फुरदात्मतत्त्वं सच्चित् सुखं परमहंस गतिं तुरीयम् यत् स्वप्न जागर सुषुप्तमवैति नित्यं तत् ब्रह्म निष्कलमहं न च भूतसङ्गः। नेपालीमा अहिले अर्थात् जब मेरो चित्त शान्त छ तब मेरो हृदयमा स्पष्ट रूपले प्रकाशित भइराखेको जो मेरो वास्तव स्वरूप हो, जसलाई म आफू भनिकन स्वतः अनुभव गरिराखेको छु, त्यो नित्य सत्य स्वयं प्रकाश र अखण्ड सुखरूप जो जाग्रत स्वप्न र सुषुप्ति रूप कल्पित तिनै अवस्थादेखि भिन्न हो, त्यसलाई म बुद्धिपूर्वक खासमा भनी अनुभव गरिराखेको छु। यो अखण्ड स्वप्रकाश परम आनन्द रूप वस्तु हो परमहंस विद्वान अर्थात् ज्ञानीजनको वास्तव स्वरूप, यसैको नाम हो ब्रह्म, किनकि बुद्धिका सारा अवस्थाहरू यसमा कल्पित हुन्छन् र यसबाट प्रकाशित भइरहन्छन्। यस्तो अद्वितीय वस्तु हो मेरो वास्तव स्वरूप, म देह चित्त विशिष्ट संसारी मानिस होइन भनिकन म आफूलाई अहिले बिहान स्पष्ट रूपले अनुभव गरिराखेको छु। यो थियो प्रातः स्मरणीय स्तोत्रको पहिलो हिस्सा। अब दोस्रो हिस्सा छ संस्कृत र नेपालीमा म वाचन गर्दछु। प्रातः र भजामि मनसो वचसाम गम्यम वाचो विभान्ति निखिला दनु ग्रहण नेति नेति वचनै र निगमा बोचु स्तम देव देवा मनमसुत माहुँ रग्रयम नेपालीमा। त्यो आफ्नो वास्तव ब्रह्मस्वरूपलाई म अहिले यहाँ भजन गरिराखेको छु, अर्थात् त्यो आफ्नो वास्तव ब्रह्मस्वरूपलाई म भनी बुद्धिद्वारा अनुभव गरिराखेको छु। त्यो मेरो वास्तव अखण्ड स्वरूप मन र वाणीदेखि अतीत हो, अर्थात् मनको किम्बा इन्द्रिय वृत्ति त्यहाँसम्म पुग्दैन। मनद्वारा वास्तव आफ्नो स्वरूपलाई चिन्नु सम्भव छैन। यसको कारण यो हो कि इन्द्रिय आदि हुन् मेरो वास्तव ब्रह्मस्वरूपमा कल्पित, र त्यसकारण मन इन्द्रिय आदिको सत्ता र स्फुरण हो, मेरो वास्तव ब्रह्मस्वरूपको सत्ता र स्फुरण मात्र। त्यसैले यो पनि होइन यो पनि होइन यस प्रकार वेदवाक्यले मेरो वास्तव ब्रह्मस्वरूपलाई बोधन गर्दछ, अर्थात् साक्षात रूपले मेरो वास्तव स्वरूपलाई बोधन गरेको होइन, किन्तु सारा अनात्म प्रपञ्चको निरसनद्वारा नित्य सत्य मेरो वास्तव स्वयं प्रकाश स्वरूपलाई परिशिष्ट राख्दछ। त्यो सूर्य आदि प्रकाशक पदार्थको पनि प्रकाशक, जो अनादि अजन्मा र एक रस वस्तु हो, त्यसलाई म अहिले बिहान आफ्नो स्वरूप भनी अनुभव गर्दछु। अब दोस्रो पटकको पारण वाचन। प्रातर भजामि मनसो वचसाम गम्यम वाचो विभान्ति निखिला इदनु गृहण नेति नेति वचनैर्निगमा अवचु तम देव देव मनमचुत माहुँ रग्रयम। त्यो आफ्नो वास्तव ब्रह्मस्वरूपलाई म अहिले यहाँ भजन गरिराखेको छु, अर्थात् त्यो आफ्नो वास्तव ब्रह्मस्वरूपलाई म भनी बुद्धिद्वारा अनुभव गरिराखेको छु। त्यो मेरो वास्तव अखण्ड स्वरूप मन र वाणीदेखि अतीत हो, अर्थात् मनको किम्बा इन्द्रिय वृत्ति त्यहाँसम्म पुग्दैन। मनद्वारा वास्तव आफ्नो स्वरूपलाई चिन्नु सम्भव छैन। यसको कारण यो हो कि इन्द्रिय आदि हुन् मेरो वास्तव ब्रह्मस्वरूपमा कल्पित, र त्यसकारण मन इन्द्रिय आदिको सत्ता र स्फुरण हो, मेरो वास्तव ब्रह्मस्वरूपको सत्ता र स्फुरण मात्र। त्यसैले यो पनि होइन यो पनि होइन यस प्रकार वेदवाक्यले मेरो वास्तव ब्रह्मस्वरूपलाई बोधन गर्दछ, अर्थात् साक्षात रूपले मेरो वास्तव स्वरूपलाई बोधन गरेको छैन, किन्तु सारा अनात्म प्रपञ्चको निरसनद्वारा नित्य सत्य मेरो वास्तव स्वयं प्रकाश स्वरूपलाई परिशिष्ट राख्दछ। त्यो सूर्य आदि प्रकाशक पदार्थको पनि प्रकाशक, जो अनादि अजन्मा र एक रस वस्तु हो, त्यसलाई म अहिले बिहान आफ्नो स्वरूप भनी अनुभव गर्दछु। अहिले तेस्रो पटक आजकोलाई अन्तिम रूपमा। प्रातर भजाइ मनसो वचसामगम्यम वाचो विभान्ति निखिला यदनु गृहण नेति नेति वचनैर्निगमा अवचु तम देव देव मज मजुत माहु रग्रयम। अब नेपालीमा, त्यो आफ्नो वास्तव ब्रह्मस्वरूपलाई म अहिले यहाँ भजन गरिराखेको छु, अर्थात् त्यो आफ्नो वास्तव ब्रह्मस्वरूपलाई म पनि बुद्धिद्वारा अनुभव गरिराखेको छु। त्यो मेरो वास्तव अखण्ड स्वरूप मन र वाणीदेखि अतीत हो, अर्थात् मनको किम्बा इन्द्रिय वृत्ति त्यहाँसम्म पुग्दैन। मनद्वारा वास्तव आफ्नो स्वरूपलाई चिन्नु सम्भव छैन। यसको कारण यो हो कि इन्द्रिय आदि हुन् मेरो वास्तव ब्रह्मस्वरूपमा कल्पित, र त्यसकारण मन इन्द्रिय आदिको सत्ता र स्फुरण हो, मेरो वास्तव ब्रह्मस्वरूपको सत्ता र स्फुरण मात्र। त्यसैले यो पनि होइन यो पनि होइन यस प्रकार वेदवाक्यले मेरो वास्तव ब्रह्मस्वरूपलाई बोधन गर्दछ, अर्थात् साक्षात रूपले मेरो वास्तव स्वरूपलाई बोधन गरेको होइन, किन्तु सारा अनात्म प्रपञ्चको निरसनद्वारा नित्य सत्य मेरो वास्तव स्वयं प्रकाश स्वरूपलाई परिशिष्ट राख्दछ। त्यो सूर्य आदि प्रकाशक पदार्थको पनि प्रकाशक, जो अनादि अजन्मा र एक रस वस्तु हो, त्यसलाई म अहिले बिहान आफ्नो स्वरूप पनि अनुभव गर्दछु। यो प्रस्तुति हो नेपाल भैरव रूपन्देही एफएमद्वारा, पाल्पा तान्सेन श्रेणी एफएमबाट, बुटवल मुक्ति एफएमद्वारा र रेडियो परासी एफएमद्वारा। यो प्रस्तुति हो मोक्षेप्र संस्था अखण्ड स्वर केन्द्रबाट, प्रस्तुतकर्ता अध्यक्ष अद्वैत प्रदीपबाट। अहिले 15 मिनटको समय भइसकेको छ।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 3 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati ko sambahak.
5: म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भुटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रुपियाँभन्दा बढीको पशुधन मात्र गुमियो। दार्जिलिङको कृष्णवीर सडक असोज 1 गतेदेखि 2 तर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपतिसहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्त्याएको विपद कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकको तुलनामा पग्लिने दर झन्डै 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झन्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 बढी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। सङ्ख्याका हिसाबले 2,14,000 बढी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैँसी, बाख्रा र गाई गोरुको हिस्सा मात्रै 92% धेरै छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णवीर खण्ड असोज 1 गतेदेखि 2 तर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सडकमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित 2 तर्फी गाडी खुलाइने सडक विभागले जनाएको छ। सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज 1 गतेदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अप्नाउन आग्रह गर्नुभएको छ। सडक विभागले बाढी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपिल गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकाल पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भिड लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानुनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदङ्गाका बेला सङ्ग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा सङ्ग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार प्रसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले सङ्ग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ। अध्ययनले सङ्ग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बिमा र सङ्कटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अब विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भारतको कुल गृहस्थ उत्पादन जिडिपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमतालमध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदीमध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पिसिबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई 72 हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाडीहरू आआफ्ना ड्रेसिङ रुमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङभित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रुपियाँभन्दा बढीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सडक असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, एक दशक अघिको तुलनामा हिउँ पग्लिने दर 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भिडभाडबाट टाढा,
1: सहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949581, वेबसाइट झुले.com.np।
5: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: कृषि मन्त्र नार्क सँग।
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
8: रेडियो परासी 90.2 MHz प्रगतिको संवाहक।
9: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
11: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
13: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेसनल।
15: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
16: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ,
15: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 9857045155।
17: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
18: ल, टेन्सन नगर न यार, धीरज दाईकोमा जाने, किस्तामा लिने।
19: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
15: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी, फ्रिज, एसी, पंखा, कुलर, हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
20: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक परासी, म्यानेजिङ डिरेक्टर धीरज खरेल, सम्पर्क 9847222020 र 9805222020।
21: दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
22: ए हो नि, अनि सुन त, एउटा पी फर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
21: हुन्छ दाई, हुन्छ, सबै त्यही पाइन्छ।
20: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
21: सुपथ मूल्यमा सबै सामान, महावीर इन्टरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि, फोन 0785201 र मोबाइल 9857045766।
23: अरे वाह, देखा थी, बहुत बढ़िया घर बनवावला हो।
24: हाँ, घरवा तो बढ़िया ने बन गई, लेकिन देखते बड़ा टाइल, मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
23: चला, इतना बढ़िया सोच तुहार, रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
25: जी, हमन की यहाँ टाइल, मार्बल, ग्रेनाइट, टोटी, बाथरूम फिटिंग, किचन डेकोरेशन, मोटर, पानी टैंकी, शावर, मिक्सर, सीसा, टेबल टॉप, कम्बोर्ड सीट, सीपीवीसी, पीवीसी पाइप लगाए तमाम सामान थोक तथा खुदरा बिक्री होला।
26: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस, मेन रोड ठूठी बारी, साहिल टायर हाउस के बगल में, प्रोप्राइटर चंचल, मोबाइल 9120425131।
27: नमस्ते, म डम्बर नेपाली, सुन्दै गर्नुहोला रेडियो परासी 90.2 मेगा।

0: यही चैत्र मसान्त सम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
1: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
0: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी, बाइपास रोड, हाट बजार नजिकै। संचालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98570।

0: गोवर्धन चाचा, घरवा कब बनी हो?
1: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
0: का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
2: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कैल जाला।
3: संपर्क खातिर
2: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान। मोबाइल 9834768733 और 9814960630।
4: हेलो, हेमलक ट्रावल्स
5: हो? हजुर।
4: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि।
5: भइहाल्छ।
6: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0784150001 र मोबाइल 9857045546।
6: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
7: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
8: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव, हरेक बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल, हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी, हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया, हरेक महिनाको दोस्रो तथा चौथो शनिबार छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण, हरेक शनिबार
9: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी, हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म मेडिकल अफिसर डाक्टर मनिष कुमार झा, हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल, हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन, हरेक शनिबार दिउँसो 12 बजेदेखि 4 बजेसम्म जनरल सर्जन डाक्टर किरण पाण्डे, हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरी द्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ। साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झा द्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
7: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, संचालक शुभम यादव, फोन 0785906699 र मोबाइल 9857047282।
10: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
11: हुन्छ हुन्छ।
10: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
14: ओ माय गॉड, इते अभिन वह दिनवा बदलल का टायरवा है, लगातार फिर पड़क गई।
15: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
16: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
17: थोक एवं फुटकर सामान की आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9118-51-09-81।
18: नमस्ते मनोहरी प्रेमी, मेरो रेडियो तपाईको रेडियो अनि हामी सबैको रेडियो, रेडियो परासी 90.2 मेगाहर्ज।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 4 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
1: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्त सम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
0: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
2: नवलपरासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलपरासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 लागि रु 1,00,000 दुर्घटना बिमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 98472909011 सम्पर्क गर्नुहोला।
3: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौँ।
4: हाम्रा सेवाहरू
5: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
4: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
5: थप जानकारीका लागि सम्पर्क राम बच्चन सेनेटरी रामग्राम 1 परासी।
6: सम्पर्क मोबाइल 98069707482, 98007075013 र 98674995513।
7: कार्य पूर्वहिया आज कपड़ों बड़ा साफ और चमकदार लगता कौने सरफ से फिचले हरे
8: काहे तहके नहीं मालूम बाका। आजकल ते गांव से लेके शहर बाजार तक सब केव गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता। साथ ही कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा, जेह में iPhone 13 उपहार के भी व्यवस्था बा।
0: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कइल जा और नेपाली होली कह के पहचान दिखावल जा।
9: उत्पादक साफी सरफ उद्योग, मायादेवी गाउँपालिका 1 पाकड़ी, कपिल वस्तु। संपर्क नंबर 98264-48200।
10: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
11: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
10: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
11: लागु औषधलाई टाढै राखौ, उज्यालो भोलि आफै बनाऊ।
10: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौ।
11: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
10: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
12: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
13: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
14: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
15: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
16: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
15: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
17: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
12: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207746 र मोबाइल 98470141106।
1: अब इलेक्ट्रिक स्कूटर को शोरूम परासीमै।
10: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटर को शोरूम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
1: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घण्टा सम्मको स्पिडमा।
10: थप जानकारीका लागि गीता अटोमोबाइल रामग्राम पास बाइपास रोड आठ बजार नजिक परासी। सम्पर्क मोबाइल 9857046865 र 9069658118।
1: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कुटर नै रोजौं।
18: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
19: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
20: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
21: मानव

0: उद्विखन मुक्त समाज
1: जनहितका लागि आफन्त नेपाल सौजन्य आवर डटर्स इन्टरनेशनल।
2: ओहो, कता हो दाई, रन्किएर हिँड्नु भएको छ नि।
3: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो, म त दिक्क परे। यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
2: ल कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
4: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
2: एक पटक आएर त हेर्नुहोस्।
4: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 9845059960 र 9118215059।
5: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
6: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव, हरेक बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल, हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विवेक केसी, हरेक महिनाको तेस्रो चौथो र पाँचौ शनिबार ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया, हरेक महिनाको दोस्रो तथा चौथो शनिबार छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण, हरेक शनिबार
7: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी, हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म मेडिकल अफिसर डाक्टर मनिष कुमार झा, हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल, हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन, हरेक शनिबार दिउँसो 12 बजेदेखि 4 बजेसम्म जनरल सर्जन डाक्टर किरण पाण्डे, हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नशारोग सम्बन्धी चेक जाँच गरिन्छ।
8: साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
5: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, सञ्चालक शुभम यादव, फोन 0785906699 र मोबाइल 9857047282।
9: नमस्कार, म लोकदोरी गायिका।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 5 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: 90.2 मेगाहर्ज पर रेडियो परासी नया युग के समावेशी आवाज।
1: चाची रूमवा बहुत सफा बा हो और सुगंध भी बड़ा खुशबूदार आवता।
2: हाँ बाबू, महावीर इंटरप्राइज से टाइल क्लीनर आ रूम स्प्रे लगवैली है, बहुत बढ़िया बटलही बा।
3: जी हाँ, आप सब भी घर सफाई के खातिर वाइपर पोछा टाइल क्लीनर रूम स्प्रे हार्पिक हैंड वॉश टॉयलेट ब्रश कार्यक्रम भोज के खातिर सिल्वर पाउच नेपकिन पेपर गिलास प्लास्टिक के झोरा डाइनिंग टेबल कुर्सी स्टूल बाल्टी ऐसे गल्ला के काम करत के बोरा सीए वाला सुतरी सुज्जा परखी चोंगा पहले के साथ किचन संबंधी कुकर डेक्ची थरिया प्लेट गिलास लगात के सामान खातिर जरूर समझल जा।
4: संपर्क के खातिर महावीर इंटरप्राइजेस रामग्राम 5 परासी अग्रहरी पेट्रोल पंप के पूर्व साइड फोन 0785201 और मोबाइल 98575745766।
5: के भएको यस्तो नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
6: इसुमी, पहिला त मोबाइल कम चलाऊ, दोस्रो आँखा चेक गराइहाल क्या।
5: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
6: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
7: हो, रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
8: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
7: रामग्राम आई केयर सेन्टर प्राली रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 98119069917 र 98695434254।
9: अरे वाह, देखा थी बहुत बढ़िया घर बनवा वाला हो।
10: हाँ, घरवा तो बढ़िया ने बन गई, लेकिन देखते बड़ा टाइल मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
9: चला, इतना बढ़िया सोच तोहर रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
11: जी, हमन की यहाँ टाइल मार्बल ग्रेनाइट टोटी बाथरूम फिटिंग किचन डेकोरेशन मोटर पानी टैंकी शावर मिक्सर सीसा टेबल टॉप कम्बोर्ड सीट सीपीवीसी पीवीसी पाइप लगाए तमाम सामान थोक तथा खुदरा बिक्री होला।
12: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस मेन रोड ठूठी बारी साहिल टायर हाउस के बगल में प्रोप्राइटर चंचल। मोबाइल 9120425131।
6: ए सुन न, खाजा खान जाऊ न, यसो लास्टै भोक लाग्यो भने।
5: जान त जाऊ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
6: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
7: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक केराका विभिन्न परिकार, ससेज भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि।
13: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
14: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बढ्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
13: अनि यी सबै कहाँ पाउने त दाई?
14: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
13: कार्यक्रम मुक्तिको मार्ग?
14: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो परासी हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोस् है।
15: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगतिको संवाहक।
13: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौँ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौँ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
16: आदरणीय श्रोताहरू, प्रभु येशू ख्रीष्टको अमूल्य नाममा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी हाम्रो भजन सङ्ग्रह अध्ययन श्रृङ्खलाको अन्तिम अध्ययन भजन सङ्ग्रह 150 आइपुगेका छौँ। यो भजन सम्पूर्ण भजन सङ्ग्रहको अन्तिम निष्कर्ष जस्तै हो, जहाँ सबै सृष्टिलाई परमेश्वरको स्तुति गर्न आह्वान गरिएको कुरालाई आजको अध्ययनको यात्रामा हामी स्पष्ट रूपमा देख्नेछौँ।
13: धन्यवाद दाई, हजुरले दिनुभएको सम्पूर्ण यो विवरणको निम्ति। दाई, तपाईँले यी सबै कुराहरूको निम्ति अनि दाई हामीले यो अध्ययनको यात्रामा भजन सङ्ग्रहको पुस्तकको अध्ययनबाट चाहिँ परमेश्वरमा भरोसा, सुरक्षा र उहाँको आराधनाको सम्पूर्ण विवरणलाई चाहिँ अध्ययन गरेका छौँ। यो निकै नै आशिषमय चाहिँ रहेको थियो यो सम्पूर्ण अध्ययन। र आज अन्तिम अध्ययनको हाम्रो यो प्रवेशमा चाहिँ के कुराहरू अथवा कुन चाहिँ विषयमा चाहिँ रहेर चाहिँ यो अध्ययनलाई चाहिँ हामी टुङ्ग्याउनेछौँ?
16: भाइ, यो भजन सङ्ग्रह 150 हामीलाई परमेश्वरको पवित्र स्थानमा उहाँको स्तुति गर्न बोलाउँछ। विशेष गरी यो हलेलुया भजन हो। यसले उहाँको शक्तिशाली कार्यहरूका लागि, उहाँको महानता र महिमाका लागि सम्पूर्ण सृष्टिलाई प्रशंसा गर्न आह्वान गरिएको छ। सम्पूर्ण भजन सङ्ग्रहको यात्रा अन्ततः स्तुति र आराधनामा आएर टुङ्गिएको कुरालाई हामी यो अध्ययनको यात्रामा थाहा पाउनेछौँ।
13: भनेपछि दाई, निकै नै आशिषमय अध्ययन चाहिँ रहनेछ जस्तो मलाई लाग्दैछ। अनि दाई, यो सम्पूर्ण भजन सङ्ग्रह 150 त विभिन्न वाद्यवाजनहरूको उल्लेख पनि छ, तुरही, बिँडा, तबला, झ्याली, जसले चाहिँ देखाउँछ कि सबै प्रकारको सङ्गीत र क्षमताले चाहिँ परमेश्वरको आराधना गर्नुपर्छ, होइन र दाई?
16: यसले सिकाउँछ कि आराधना केवल शब्दमा मात्र होइन, सम्पूर्ण हृदय, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिले परमेश्वरको महिमा गर्नुपर्छ। अन्तत भजनले भन्छ, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्।
13: त्यसो भए त दाई, यो भजन त सम्पूर्ण सृष्टिको अन्तिम उद्देश्य नै परमेश्वरको आराधना हो भन्ने सन्देश दिँदैछ नि, होइन र?
16: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ, हाम्रो जीवनको अन्तिम लक्ष्य र उद्देश्य परमेश्वरको महिमा गर्नु हो। जहाँ जीवन छ त्यहाँ स्तुति हुनुपर्छ। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौँ।
17: मित्र, आज हामी बाइबल अध्ययन भजन सङ्ग्रह 150 अध्यायबाट देख्न गइरहेका छौँ। अनि तपाईँलाई यो पनि अवगत गराउन चाहन्छु कि भजन सङ्ग्रहको वचन अध्ययन आज आखिरी हो, यो अन्तिम पुस्तक हो। त आउनुहोस्, भजन सङ्ग्रह 150 अध्याय पद 1-6 पद हेर्दै अगाडि बढौँ। यो भजन सङ्ग्रह परमेश्वरको प्रशंसाको भजन हो। यहाँ यस प्रकार लेखिएको छ, 150 अध्याय पद 1-6। परमप्रभुको प्रशंसा गर, परमप्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर, उहाँको पराक्रमको आकाशमण्डलमा उहाँको प्रशंसा गर, उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर, उहाँको उक्तम महत्त्व अनुसार उहाँको प्रशंसा गर, तुरहीको स्वरले उहाँको प्रशंसा गर, सितार र वीणा बजाएर उहाँको प्रशंसा गर, खैजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर, तार बाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर, सारो बज्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर, चर्को स्वरले बज्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर, सास हुने जति सबैले परमप्रभुको प्रशंसा गर, परमप्रभुको प्रशंसा गर। मित्र, आराधना के हो? सबभन्दा पहिले हामी आराधनाको कर्ताको वा पात्रको बारेमा विचार गर्नेछौँ। यसलाई सामान्य तवरमा यो प्रश्नको हाम्रो उत्तरको आवश्यक छ, आराधना के हो? यो गर्नलाई वा यो प्रश्नको उत्तर दिन हामी भजन सङ्ग्रह 150 पद एकमा पाइने एक वाक्यसँग व्यवहार गर्नेछौँ, परम प्रभुको प्रशंसा गर। यो पहिले अवस्थामा विशेष जोड यस कथनमा छ, परम प्रभुमा प्रशंसा गर, उहाँ आराधनाको पात्र कर्ता हुनुहुन्छ। भजनहरूले दुई कुराहरूमाथि जोड दिन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ। परमेश्वरले पृथ्वी बनाउनु भयो जसमाथि हामी बस्छौँ रहन्छौँ, साथ यावत थोकको उहाँले बनाउनु भएको छ। हामीले आनन्द उठाउने प्रकाशको किरण ताप उहाँले सृष्टि गर्नुभएको हो। हामीले श्वास फेर्ने हावा उहाँले बनाउनु भएको हो। उहाँले हरेक कुरा बनाउनु भएको हो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आज कुनै त्यहाँ त्यस्तो कुरा छैन जुन उहाँले बनाउनु भएको छैन। विज्ञानले विभिन्न तकनिक सरसमान मेसिनको खालि विकास मात्र गरेको छ। यदि त्यहाँ कुनै आधारभूत भौतिक तत्त्वहरू वस्तुहरू नभए त्यहाँ अरू चिजहरू कसरी बन्न सक्छ? आज विज्ञानले कम्प्युटर, रकेट, अन्तरिक्ष यान बनायो, तर त्यहाँ फलाम, स्टिल, तामा, सुन, चाँदी वा अन्य कुनै चाहिने वस्तु नभई कसरी बनाउन सक्थ्यो? मित्र, उहाँ यावत थोकको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ हाम्रा आराधनाको योग्य प्रभु हुनुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँ हाम्रा आराधनाको यस कारणले पनि योग्य हुनुहुन्छ कि उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ। अनि शास्त्रले भन्छ कि परमेश्वर डाही परमेश्वर हुनुहुन्छ, ईर्ष्यालु परमेश्वर हुनुहुन्छ। उहाँले आफू स्वयंको लागि हामीलाई बनाउनु भयो, उहाँले आफू स्वयंको लागि हामीलाई उद्धार गर्नुभयो। मानव स्तरमा ख्रिस्टसँग विश्वासीको सम्बन्धको उदाहरणद्वारा स्पष्ट गर्न विवाहको प्रयोग गरिएको छ। पति यदि उसले पत्नीलाई प्रेम गर्छ भने उसले आफ्नो पत्नीलाई अरू पुरुषसँग बाँड्दैन, उनी आफ्नो पत्नीप्रति डाही हुन्छ। तिनको प्रेम खालि उसको निम्ति मात्र हो, यानि पत्नीको प्रेम खालि पतिलाई मात्र हो। त्यसरी नै विश्वासीहरूलाई शास्त्रमा ख्रिस्टको दुलही भनिएको छ, जो खालि उहाँको निम्ति बनाइएको हो। उहाँले आफ्नै निम्ति हामीलाई सृष्टि गर्नुभएको हो, हामीलाई उद्धार गर्नुभएको हो। मित्र, केवल उहाँ मात्र हाम्रो स्तुति प्रशंसाको प्राप्त गर्न, हाम्रो प्रेमको प्राप्त

दूतहरूलाई आराधना गरिएको। उहाँ चाहनुहुन्न कि मरियमलाई आराधना गरिएको, तर उहाँ कसैलाई आराधना गरिएको चाहनुहुन्न, तर उहाँ स्वयंलाई मात्र आराधना गरिएको उहाँ चाहनुहुन्छ। उहाँ मात्र आराधनाको योग्य हुनुहुन्छ र शास्त्रले भन्छ त्यो दिन आइरहेको छ, हरेक श्वास हुनेहरूले उहाँलाई आराधना गर्नेछ, स्तुति प्रशंसा गर्नेछ। उहाँले हरेक कुरालाई बनाउनु भयो ताकि यसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्। अमित्र, कसले आराधना गर्नुपर्छ भन्दा परमेश्वर आराधनाको कर्ता पात्र हुनुहुन्छ। तर यो प्रश्नले पछ्याउँछ, कसले आराधना गर्न सक्छ? भजनकारले भने भजन संग्रह 150:6 साहस सुने जति सबैले परमप्रभुको प्रशंसा गर, परमप्रभुको प्रशंसा गर। उहाँले सारा मानव जातिलाई भनिरहनु भएको छ, परमप्रभुको प्रशंसा गर। परमेश्वरले निश्चय नै मानिसलाई आफू स्वयंसँग संगतिको उद्देश्यको लागि सृष्टि गर्नुभएको थियो, ताकि मानिसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्, आराधना गर्न सकुन्। मानिसको अस्तित्वको निम्ति अर्को कुनै कारण छैन, अर्को कुनै उद्देश्य छैन। मानिसको अन्तिम खास उद्देश्य हो, मानिसको अन्तिम उद्देश्य के हो भने परमेश्वरको महिमा गर्नु र उहाँको सदाको निम्ति आनन्द उठाउनु। परमेश्वरले ब्रह्माण्डलाई सृष्टि गर्नुभयो ताकि यसले उहाँलाई महिमा गर्न सकोस्। यो तपाईँ र मेरो निम्ति अस्तित्वमा ल्याइएको थिएन धेरै वर्ष पहिले, कति लामो समय पहिले हो त्यो हामी जान्दैनौँ, तर धेरै वर्ष पहिले अय्युबले भने, अय्युब 38:7 त्यस दिनको मेघमेरे उज्यालोमा ताराहरूले एकसाथ गाए र स्वर्गीय जनहरू रमहाटले कराए। तिनीहरूले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका थिए। भजनकारले भने भजन संग्रह 96:5 किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्गीय सृष्टि गर्नुभयो, उहाँले स्वर्गीय रूप बनाउनुभयो ताकि भविष्यको अनन्त काल युगभरि उहाँको स्तुति प्रशंसा गाउने सङ्गीतको साधन हुन सकोस्। यद्यपि मानिसलाई त्यो उच्च उद्देश्यको लागि सृष्टि गरिए तापनि ऊ तालमेलबाट, लय सुरबाट दूर रह्यो, ऊ परमेश्वरको सङ्गतिबाट अलग हट्यो। आज तपाईँ र म सृष्टि गरिएको विश्वमा रहेका छौँ, जुनले वास्तवमा परमेश्वरको स्तुति प्रशंसाको गाइरहेको छ, तर मानिस तालमेलबाट, लयबाट बाहिर छ, अलग छ। परमेश्वरको महान उद्देश्य मानिसलाई स्वर्गको तालमेलमा पुनः फर्काइ ल्याउनु हो। मित्र, आज उद्धार पाएकाहरू नै स्तुति प्रशंसामा आफ्ना आवाजहरूलाई माथि उठाउनु पर्छ। खालि उद्धार पाएकाहरू मात्र तालमेलमा, लयमा छन्। भजनकार गाउँछन् भजन संग्रह 107:1-2, परमप्रभुमा धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदाको निम्ति रहिरहन्छ। परमप्रभुले छुटकारा गराउनु भएकाहरूले, यानि उद्धार गर्नुभएकाहरूले यसै भनुन्, जसलाई उहाँको विरोधीका हातबाट मोल तिरेर छुटाउनु भएको छ। अनि प्रिय मित्र, यदि छुटकारा पाएकाहरूले, उद्धार पाएकाहरूले त्यसो भन्दैनन् भने कसले पनि त्यो भने छैन? ओ, स्वर्गीयसँग तालमेलमा, लयमा हुने कुरा कति असल हो। आज पाप यो विश्वमा घुसेको छ र मानिसलाई परमेश्वरको कुर्सीबाट बाहिर लिएको छ, तर मानिसहरू पुनः फर्केर आउन सक्छ येशु ख्रिस्टद्वारा, अनि धेरैजना उहाँ कहाँ फर्किआएका छन् पनि। प्रभु येशूले मानिसलाई उसको उद्धारकर्ता र सृष्टिकर्तासँग सही सम्बन्धमा ल्याउनु भएको छ, ताकि मानिसले उहाँको निम्ति स्तुति प्रशंसामा आफ्नो आवाज उठाउन सकोस्। त्यसपछि हामी देख्छौँ किन आराधना गर्नु। अहिले यो प्रश्नको उत्तर दिउँ। धेरै कम मानिसहरू मात्र वास्तवमा परमेश्वरलाई आराधना गर्छन्।

0: आज धेरै कम मानिसहरू चर्चमा आराधना गर्न जान्छन्। धेरै मानिसहरू चर्चमा जान्छन्, कुनै केटा वा केटीलाई हेर्न जान्छन्। कोही कोही चाहिँ कसले कस्तो लुगा लगाएको छ, कस्तो डिजाइनको, कस्तो स्टाइलको इत्यादि हेर्न जान्छन्। मित्र, आराधना वास्तवमा ईश्वरीय नशा हो, मताई हो। यदि तपाईँ यसको विश्वास गर्नुहुन्न भने यसको उक्तम नमुना उदाहरण प्रेतहरूको कामको पुस्तकमा छ। पेन्टिकोस्टको दिनमा सिमोन पत्रुस खडा भएर सन्देश प्रचार गर्यो। हामी त्यो सन्देशको बारेमा धेरै कुरा गर्दछौँ, तर वास्तवमा त्यो ती मानिसहरूलाई स्पष्टीकरण व्याख्या थियो कि यी आत्माले भरेका मानिसहरू मध्यले मातिएका थिएनन्। मदिरापान स्पष्टीकरण थिएन। आज कतिलाई यो कुराको थाहा छ कि हामी आज परमेश्वरसँगको सम्बन्धमा मातिएका छौँ। मित्र, तपाईँ र म रहेको दिनमा तपाईँ र ममा आत्मिक आध्यात्मिक उत्तेजना हुनुपर्छ। आज हाम्रो जीवन, हाम्रो हृदय प्रभुको निम्ति आगो हुनुपर्छ। खालि हाम्रो आराधना औपचारिक औठे बोक्रे मात्र हुनु हुँदैन, हाम्रो आराधना हृदयभित्रबाटको हुनुपर्छ। यस्तो आराधनाले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। आज तपाईँ कति समय उहाँको आराधना स्तुति प्रशंसामा समय बिताउनुहुन्छ? के तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मनपर्छ कि तपाईँलाई अल्छी लाग्छ? मित्र, यदि तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मन लाग्दैन वा अल्छी लाग्छ भने स्वर्ग तपाईँको निम्ति त्यो उचित स्थान होइन, कारण त्यो स्थान उहाँको स्तुति प्रशंसाको आराधनाको स्थान हो। त्यहाँ 24 घन्टा उहाँको आराधना स्तुति प्रशंसा हुनेछ। अब तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्नु नै मन पर्दैन भने त्यो स्वर्गमा गइराख्ने नै के काम? मित्र, उहाँको आराधना स्तुति प्रशंसा आराधना गर्न सिक्नुपर्छ, जुन हाम्रो जीवनमा अति नै आवश्यक कुरा हो। जसको जीवन आराधना स्तुति प्रशंसाको जीवन छ, त्यो मानिस एक आनन्दित, हर्षित, खुसी विश्वासी हो, अनि धेरै मनोवैज्ञानिक, मानसिक अनि पाप समस्याबाट त्यो मुक्त हुन्छ। र जब कुनै मानिस मनोवैज्ञानिक, मानसिक पाप समस्याबाट मुक्त हुन्छ, त्यो निश्चय नै मनोवैज्ञानिक रूपमा, आत्मिक रूपमा, साथै शारीरिक रूपमा कमसे कम 90% ठिक हुन्छ, स्वस्थ हुन्छ। मित्र, आज धेरै क्रिस्चियनहरूको जीवन, विश्वासीहरूको जीवन किन उदास छ, किन निराश छ, किन आनन्द छैन, किन तिनीहरूको जीवन पट्टै लाग्दो भएको छ, बोरिङ भएको छ, किन तिनीहरूको जीवन ओइलिएको छ? एक कारण हो, तिनीहरूको जीवनमा उहाँको स्तुति प्रशंसाको जीवन छैन। मित्र, आत्मिक जीवनको एक शक्ति, एक सामर्थ्यको स्रोत हो उहाँको आराधना स्तुति प्रशंसा गर्ने आदत। यो आदत हामी हरेक विश्वासीको जीवनमा हुन आवश्यक छ। यसले मानिसलाई आत्मिक तन्दुरुस्ती र आत्मिक शक्तिको प्रदान गर्दछ। त्यसकारण मित्र, हामीले उहाँको आराधना गर्ने, स्तुति प्रशंसा गर्ने आदत बसाउनु पर्छ। उहाँसँग संगति गर्ने, उहाँको वचन अध्ययन गर्ने आदत बसाउनु पर्छ। यो नै एक खुसी, हर्षित, विश्वासी जीवनको रहस्य हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको दिनले हामीलाई सिकायो कि जीवनको सुरुवातदेखि अन्त्यसम्म सबै कुरा परमेश्वरको आराधनामा केन्द्रित हुनुपर्छ। अनि अर्को कुरा धेरै अर्थपूर्ण लाग्यो कि सास हुने हरेक प्राणीले परमप्रभुको स्तुति गरोस् भन्ने अन्तिम आह्वान छ। यो निकै नै आशिषमय र व्यवहारिक चाहिँ रह्यो दाई।
2: हजुर भाइ, भजन सङ्ग्रह 150 हामीलाई सिकाउँछ कि परमेश्वरको स्तुति केवल मन्दिर वा विशेष समयमा मात्र होइन सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिमा फैलिनुपर्छ। यसले देखाउँछ कि जीवन भएको प्रत्येक प्राणीको उद्देश्य परमेश्वरको महिमा गर्नु हो। उहाँ नै जीवनका स्रोत हुनुहुन्छ। त्यसैले हाम्रो प्रतिक्रिया पनि स्तुति प्रशंसामा हुनुपर्छ।
1: साँच्चै नै दाई, त्यसैले नै सम्पूर्ण भजन सङ्ग्रहको अन्तिम सन्देश पनि आराधनामा नै टुङ्गिन्छ। र मैले यो कुरा सिकेँ कि मेरो जीवन पनि निरन्तर आराधनाको जीवन चाहिँ हुनुपर्छ।
2: हो भाइ, दुःख खुसी सङ्घर्ष विजय सबैको बिचमा अन्तिम सत्य एउटै हो। परमेश्वर योग्य हुनुहुन्छ स्तुति पाउनको लागि। उहाँको महिमा सधैँ रहिरहन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौँ, के हाम्रो जीवन परमेश्वरको स्तुति बनिरहेको छ? के हाम्रो सास, हाम्रो समय, हाम्रो काम उहाँको महिमामा समर्पित छ?
1: हजुर, साँच्चै नै। र यदि तपाईँ आज कुनै अवस्थामा हुनुहुन्छ भने पनि सम्झनुहोस्, तपाईँको जीवनको उद्देश्य परमेश्वरको आराधना हो।
2: हजुर, र आउनुहोस् हामी आफ्नो सम्पूर्ण जीवन परमेश्वरलाई अर्पण गरौँ, उहाँको महिमा गरौँ र सास फेर्ने सबैले उहाँको स्तुति गर्ने जीवन जिउँ। परमेश्वरले हामीलाई सधैँ उहाँको स्तुति गर्ने हृदय दिनुभएको होस्, हाम्रो जीवनलाई आराधनामा समर्पित गरिदिनु भएको होस् र हामीलाई हरेक क्षण उहाँको महिमा गर्न योग्य बनाउनुहोस् भन्दै हामी अर्को नयाँ पुस्तकको अध्ययनमा फेरि पनि भेट्ने आशासहित बिदा हुन्छौँ। अन्तमा परमेश्वरले हामी हरेकलाई उहाँको साँचो आराधक बन्ने हृदय दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यहीँ नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौँ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नुभएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौँ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ। र हामीलाई सम्पर्क गर्नको निम्ति, कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997042097979797।

कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797.

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 6 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोसी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
0: भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
1: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोसी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष, पूर्व सूचना अवसर नै नपाएको भनाई।
2: त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
0: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
1: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व,
3: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
4: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
3: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
4: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगतभन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोसी बाढीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिकाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकार बीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सडक खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढङ्गले नयाँ बस्ती बसाउने तयारी सुरु गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
1: भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सडक आउँदो असोज 1 गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज 1 गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सडक विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोजभित्रै बाढी प्रभावित क्षेत्रका सबै सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक तथा पुल पुननिर्माणका लागि 8 कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाडी सञ्चालनका लागि वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढाइनेछ। मन्त्री लम्सालले काठमाडौँमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण सङ्कलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
0: रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात् आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आइसियूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बङ्कर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
1: भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपन्छी प्रभावित भएका छन्। जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाईगोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकुसी बाढीले अकल्पनीय क्षति गर्नुको कारणबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
11: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्त्याएको विपदका कारण रौनक घट्यो, भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त, धादिङको कृष्णवीर सडक आउँदो असोज 1 गते अर्थात् बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यो।
1: पर्णमा अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको हो। ढुङ्गा, बरफ र माटोसहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। बाढीमा पानी मात्र नभई ठुला ढुङ्गा र गेग्रान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि सुरुमा 52 मिटर प्रति सेकेन्ड अर्थात् 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेसनहरू समेत बगाएको थियो। यस्ता बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
2: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलान्स हुन गयो। त्यसपछि चाहिँ एभलान्स चाहिँ तल डेब्री कभर्ड ग्लेसियरमा बजारिएपछि त्यहाँको ठुलो भोलुम पानी त्यसपछि आइस रक अनि डेब्री त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छुचेन खोलामा एन्टर भएर त्यसपछि पोटेकोसी चाहिँ लेन्दे नदीसँग मिलेर पोटेकोसीमा छिरेको छ।
14: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
2: यस्तो खालको जुन आइस रक एभलान्स छ जुन डिजास्टर छ त्यसको पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मात आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसुवागढीको हाम्रो सेन्सर लगायो त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर
14: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय। यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो।
2: एक्ज्याक्टली यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त प्रिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन। यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
14: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना उल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
2: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिन पछि थुनिन गएर तालहरू बन्यो भने वा ठेक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ होइन। मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नु पर्ने हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउनदेखि 29 तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काङ्ग्रेस असन्तुष्ट पक्षले छुट्टी 15 महाधिवेशन आउँदो मङ्सिर 21-23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
1: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढङ्गले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएका भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
15: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एन्ड एडभेन्चरका सञ्चालक समेत रहेका तामाङ विरुद्ध बैङ्क कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
4: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, रक्षा मन्त्रालय र जङ्गी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाओ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, सञ्चालन, पोसाक र गतिविधिका विषयमा कानुनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानुन व्यवसायीहरूले सरकारी संस्थालाई सैन्य प्रकृति पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न, गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड दिएका जानकारी दिनुभयो।
5: नेपालमा राजनैतिक आन्दोलन र हुलदङ्गाका बेला सङ्ग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा सङ्ग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले सङ्ग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ। अध्ययनले सङ्ग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र सङ्कटपछिको पुनःस्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
4: आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनेन्स, निर्जीवन बिमा समूह 1.5% उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4,36,00,00,000 रुपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1,15,00,000 किता सेयर 4,68,00,00,000 रुपियाँमा किनबेच भएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डिप फ्राइड अर्थात् धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने बिबिसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कुल एन्ड कलेज लिडर्स एएससिएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दबाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाएअनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा 2 पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा 1 पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफुलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफुल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
4: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार भारतको कुल गृहस्थ उत्पादन जिडिपीको झन्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ। अध्ययनअनुसार हिमाली क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमतालमध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदीमध्ये भारतसहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछरमा छ। इङ्ल्यान्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्यान्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: आज तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भिड। भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
4: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला सङ्घ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
5: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
4: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
5: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ।

0: सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज समावेशी आवाज
1: नवलपरासी र आसपासका गतिविधि तपाईको दिनभरिको प्रतिनिधि समाचार मूलक प्रस्तुति स्थानीय सेरोफेरो
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउने बाजा पनि एकैसाथ
3: प्रत्येक दिन साँझ 6:30 बजे
1: तपाईको आफ्नै गाउँ ठाउँका समाचारका लागि स्थानीय सेरोफेरो

0: नमस्कार, अकुराम नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज मार्फत सामुदायिक रेडियो सुनबल 90.7 मेगाहर्ज र सामुदायिक रेडियो दाउन्ने 103.4 मेगाहर्जको सहकार्यमा एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको स्थानीय सेरोफेरोमा म मेघराज गौतमको तपाईँलाई स्वागत छ। स्थानीय सेरोफेरो सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। आज भाद्र तृतीया तीज पर्व, नवलप्रासी सहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो। सुनवल बर्दगोरियामा आज पनि मेला। बाबा बर्दगोरिया क्षेत्र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यज्ञाचार्य उपाध्यायको भनाइ। आज 62 राष्ट्रिय बाल दिवस, बाल मैत्री घोषणा कागजमै सीमित, व्यवहारमा अझै चुनौती। नवलप्रासीमा बाल विवाह, बाल श्रम र लागु पदार्थ दुर्व्यसन मुख्य समस्याको रूपमा रहेको जिल्ला बाल सञ्जालका अध्यक्ष भण्डारीको भनाइ। र बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत फेला, कपिल वस्तुमा लागु औषध सेवन गरी सवारी चलाउने 4 जना एकै दिन पक्राउ। अब सुनौ पूरा खबर। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज महादेवको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। तीजको अवसरमा नवलप्रासी सहित देशभरका महादेवका मन्दिरमा भक्तजनको घुइँचो लागेको हो। काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न भक्तजनका लागि आज 4 दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजका अवसरमा आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएका थिए। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले बागमती तटस्थित गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु गरिएको पौराणिक मान्यता रहिआएको छ। हरितालिका तीजमा महिलाहरूले भगवान् शिव र पार्वतीको पूजा आराधना गरी सुख शान्ति समृद्धि तथा पारिवारिक सुखको कामना गर्ने धार्मिक विश्वास छ। अविवाहित महिलाले असल जीवनसाथीको कामना गर्दै र विवाहित महिलाले श्रीमानको दीर्घायु तथा परिवारको सुख समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ। तीजको अवसरमा महिलाहरू रातो सारी, चुरा, पोते लगायतका गरगहना लगाएर सजिने र सामूहिक रूपमा तीजका गीत गाउने तथा नाच्ने गर्दछन्। पछिल्लो समय तीजलाई धार्मिक पर्वका साथै महिलाहरूले आफ्ना सुख दुःख, अनुभव, भावना र सामाजिक विषयवस्तु अभिव्यक्ति गर्ने अवसरका रूपमा समेत लिने गरेका छन्। तीजको धार्मिक र सांस्कृतिक महत्त्वसँगै यसको मौलिकता आपसी सद्भाव र सामाजिक एकतालाई जोगाउँदै पर्व मनाउनु पर्नेमा संस्कृतविदहरूले जोड दिएका छन्। आइतबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहितको सप्त ऋषिको पूजा गरी तीज समापन गरिएको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेका छन्। यता नवलप्राचीमा रहेका शिवालयहरूमा महिलाहरूले व्रत बसी शिव पार्वतीको विधिपूर्वक पूजा आराधना गरेका छन्। सुनवल नगरपालिका वडा नम्बर 11 केरवानीको ऐतिहासिक बाबा बर्दगोरिया धाममा हिजोदेखि नै तीज विशेष मेला लागेको छ। आज बिहानैदेखि भक्तजनहरूले 108 शिवलिङ्गको पूजा गरी तीज पर्व मनाएका छन्। प्रत्येक वर्ष बाबा बर्दगोरिया धाममा तीज पर्वको अवसरमा भव्य मेला लाग्ने गरेको छ। बाबा बर्दगोरियाको नामाकरण र यसको महत्त्व के छ भनी हामीले बाबा बर्दगोरिया धाम अनुष्ठानका यज्ञाचार्य शैलेश उपाध्यायलाई सोधेका छौँ।
1: बाबा बर्दगोरिया र स्वयं नन्दीश्वरलाई नै बुझाउने त्यस्तो उहाँको चाहिँ अवतार नै हो भन्ने खालको जनविश्वास छ। पहिला के थियो भन्दा पहिलाको जमाना एउटा राजा राम नाम गरेका ती चाहिँ यहाँ राज्य गर्दथे। उनका गोठमा थुप्रै गाईहरू गोरुहरू तिनीहरू बथानुहुन्थे, हुल्काल हुन्थे। अब यहाँबाट तिनीहरू चर्नको लागि टाढा टाढासम्म जान्थे, एउटा पर रूपन्देहीसम्म पनि पुगे, कपिलवस्तु पनि पुगे, चाहे यता महाराजनी पुगे, सबै टाढा टाढासम्म पुग्थे। त्यही बेलामा के भएछ भन्दाखेरि भगवान् नन्दी शिवजीको भगवान्का रूपमा अथवा त्यो के भन्ने त्यो चाहिँ के अरे नन्दीश्वरका रूपमा अवतारले गर्दा बाछो चमत्कारी बाछो अत्यन्तै सुन्दर, त्यो सुन्दर बाछोलाई देख्दै भगवान्लाई राजालाई चाहिँ अत्यन्तै मोह भएछ, एकदम राम्रो यसो आकर्षक देखेर एकदमै चाहिँ त्यो राजाले के रहेछ भन्दाखेरि त्यो चाँडेले चाहिँ लगाइदिएछ नि बाछोलाई बहरलाई सुनको हिराको चाहिँ मा लगाइदिएको रहेछ। अनि तर त्यही थोरै कलियुग लगाइसकेको थियो मान्छेलाई चाहिँ त्यो धन देखेपछि लोभ लाग्ने हुन्छ, त्यहाँ तल पलतिर उहाँ रूपन्देहीको दलतिर गोरकट्टा भन्ने ठाउँ छ त्यहाँसम्म चाहिँ ती चाहिँ ढाकाहरूले त्यो चाहिँ खोज्न खोजेछन् त्यो माला, अब सकेनन्, नसकेपछि चाहिँ प्रहार गरे, प्रहार गरेर त्यहाँ त्यसलाई छिन्ने कोसिस गरे, तर चाहिँ अब शक्तिशाली नन्दीको अवतार बाछो कसै शक्ति

0: पत्थरको मूर्ति टाउको नभएको त्यस्तो मूर्ति चाहिँ भगवान सहित जनताहरूले नन्दीश्वर भगवान पुज्ने गर्छन्। जनताको सहीको हात त्यही छ, यसको पौराणिक कथा पनि त्यही नै हो नि बुझ्दछु मैले। त्यही कारणले सबै जनताहरू यो चिजको अवसरमा पारेर यहाँ दुध चढाउने पवित्र पोखरी अम्बर पोखरीबाट जल ल्याएर यहाँ चढाउने गर्छन् भक्तहरूले।
1: यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता र सामाजिक रूपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ। तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्त्वपूर्ण पर्वका रूपमा विकसित हुँदै गएको बताउनु भएको छ। उहाँले महिला अधिकार, सामाजिक न्याय, सशक्तिकरण र समानताका लागि तीज मार्फत जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभएको छ। महिलामाथि हुने विभेद, हिंसा र अन्याय अन्त्य गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, नेतृत्व तथा निर्णय प्रक्रियामा समान अवसर सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ। मुख्यमन्त्री आचार्यले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडक भडक तथा खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गरी सरल, सभ्य र सामाजिक उत्तरदायित्वसहित पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ। उता तीज मनाउन माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला सम्पर्कविहीन हुनुभएको छ। मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोला तर्ने क्रममा उहाँलाई बाढीले बगाएको हो। सम्पर्कविहीन हुनेमा मुसिकोट नगरपालिका इन्द्रे गौडाकी 29 वर्षीय कल्पना पुन रहनु भएको छ। उहाँ इस्मा गाउँपालिका 4 हुलस्थित माइत जाँदै गर्दा आइतबार दुर्घटनामा पर्नु भएको हो। घटनाको जानकारी पाउनसाथ प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। हाल इस्मा प्रहरी चौकी र पौदी अमराईबाट प्रहरी टोली खटिएर निरन्तर खोजी गरिरहेको छ। प्रहरीका अनुसार आज बिहान 10 बजेसम्म पनि उहाँको अवस्था पत्ता लाग्न नसकेको बुझिएको छ। आज 62 राष्ट्रिय बाल दिवस नवलप्रासी सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। बालबालिकाको हक, अधिकार र संरक्षणका विषय संविधान र कानुनमा उल्लेख गरेर मात्र नहुने भन्दै सरकारवालाहरूले बाल बालिकाप्रति दैनिक व्यवहारमै बालमैत्री सोच र व्यवहार आवश्यक रहेको बताएका छन्। सार्वजनिक बिदा र हरितालिका तीज समेत परेकोले नवलप्रासीमा भने औपचारिक रूपमा जिल्ला स्तरीय कार्यक्रम आयोजना भएन। जिल्लामा 2 दिन अघि जिल्ला बाल सञ्जाल नवलप्रासी र बर्दघाट नगर बाल सञ्जालले बर्दघाट नगरपालिकामा बाल बालिकाको सहभागितामा कार्यक्रम आयोजना गरेका थिए। नवलप्रासीका 7 पालिकाले विभिन्न कार्यक्रम मार्फत बालमैत्री अभियान सञ्चालन गर्दै आएका छन्। तर जिल्लाका 2 पालिका मात्रै बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएका छन्। सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको हो भने रामग्राम नगरपालिका पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेको छ। अन्य पालिकाहरूले पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर बालबालिकाको संरक्षण, हक, अधिकार र नेतृत्व विकासका क्षेत्रमा जिल्ला स्तरमा काम गर्ने प्रभावकारी सरकारी संयन्त्रको अभाव तथा भएका संरचना समेत निष्क्रिय र उदासीन हुँदा पछिल्लो समय बालमैत्री गतिविधि कमजोर हुँदै गएको सरकारवालाहरूको भनाइ छ। जिल्ला सदरमुकाम परासीमा सङ्घीय सरकार मातहत रहेको जिल्ला बाल संगठन समेत भवन जीर्ण अवस्थामा रहेको र यसको गतिविधि शून्य प्राय देखिएको छ। बालमैत्री स्थानीय शासन घोषणा भएका पालिकाहरूमा समेत बाल विवाह, बाल हिंसा र बाल श्रमको समस्या पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। बालबालिकामाथि हुने यस्ता गतिविधिको निरन्तर अनुगमन र नियमनमा स्थानीय तहले पर्याप्त चासो नदिएको जिल्ला बाल सञ्जालका अध्यक्ष आदर्श भण्डारीले बताउनुभयो। बाल दिवसलाई एक दिन औपचारिक कार्यक्रम गर्ने अवसरका रूपमा मात्र नलिन स्थानीय सरकारलाई अभिभावकहरूले आग्रह गरेका छन्। यसैबीच आज हामीले जिल्ला बाल सञ्जाल नवलप्रासीका अध्यक्ष आदर्श भण्डारीलाई नवलप्रासीमा बाल अधिकारको अवस्था कस्तो छ भनेर सोधेका छौँ।
2: बाल विवाह, बाल श्रम आदि इत्यादिले चाहिँ एकदम धेरै ठाउँ ओगटेको छ, जसले गर्दा हाम्रो बालबालिकाको चाहिँ अधिकार हनन भएको छ। अब बाल विवाह पनि बढ्दो क्रममा छ, बाल श्रम पनि बढ्दो क्रममा छ, बालबालिकाहरू निकै

0: पछाडि छन्। अब यसको लागि पनि सबै पालिकाहरूसँग हामी समन्वय गरेर त्यसको पहल गरिरहेका छौँ। तर हालै हामी पनि विभिन्न किसिमका कार्यक्रमहरूमा जस्तै बर्दघाट, रामग्राम, प्रतापपुरतिर जाँदा पनि सडक बालबालिकाहरू चाहिँ अलिक बढी फेला परेको छ। यसको लागि पनि हामीले यो विभिन्न योजनाहरू बनाएर यसमाथि पनि काम गर्ने सोचेका छौँ सर। तर बाल अधिकारको क्षेत्रमा चाहिँ पूर्ण रूपमा चाहिँ हाम्रो अधिकार प्राप्ति भएको छैन अझै पनि। तर अब हामीले यो अभियान चलाइसकेपछि चाहिँ अबको केही वर्षमा चाहिँ पूर्ण रूपमा नै हाम्रो नवलप्रासी जिल्लाभरि नै बाल अधिकार चाहिँ सबै बालबालिकाले सुनिश्चित गर्नेछन्, प्राप्त गर्नेछन् भन्ने हाम्रो उद्देश्य छ सर।
1: जस्तै तपाईँको यो रामग्राम नगरपालिका र सुनवल नगरपालिका बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा भइसकेको अवस्था हो, तपाईँहरूको अनुगमनमा तपाईँहरूले हेर्दाखेरि यो दुईवटै पालिकामा बाल अधिकारको कुरा र हामीले घोषणा मात्रै गर्यौं कि त्यसको कार्यान्वयनमा पनि ध्यान दियौं, के पाउनुहुन्छ?
0: हजुर, यसको सन्दर्भमा चाहिँ म सुनवल नगरपालिका प्रति धेरै बोल्न चाहेन सर, किनकि हाम्रो सुनवल नगरपालिका अब यो नवलप्रासी जिल्लाकै बाल बालिकाको क्षेत्रमा एकदम राम्रो नगरपालिकाको रूपमा अहिले चिनिएको छ। अब हामीलाई कार्यक्रम गर्दा पनि एकदमै सहज हुन्छ सुनवलमा, किनकि नगर स्तरीय बाल सञ्चार, वडा स्तरीय बाल सञ्चारहरू एक्टिभ छन्। तर अहिलेको सन्दर्भमा चाहिँ हामीले भदौ 29 लक्षित कार्यक्रम चाहिँ रामग्राममा राख्न खोजेको सर, हाम्रो नवलप्रासी जिल्लाको हाम्रो यो सदरमुकाम भएको कारणले गर्दा पनि। तर त्यहाँको चाहिँ बाल सञ्चारहरू पहिला गठन भयो, पहिला स्थानीय शासन घोषणा भयो, तर स्थानीय शासन घोषणा भइसकेपछि त्यसलाई चाहिँ निरन्तरता दिन सकिएन। अहिलेको हालको सन्दर्भमा चाहिँ रामग्राममा बाल सञ्चारहरू कुनै पनि एक्टिभ नभएको र भएका पनि खारेज भएको अवस्था छ सर।
1: त्यसो भए तपाईँले अब जुन पालिका घोषणा भइसके ती पालिकाहरूले कसरी काम गर्नु पर्ला र जुन पालिका घोषणा भएका छैनन् बाँकी 5 पालिकाहरू, ती पालिकाहरूले कसरी काम गर्नु पर्ला, तपाईँको सुझाव चाहिँ के छ?
0: हजुर, सर्वप्रथम त सर हाम्रो यो बाल मैत्री घोषणा भएको पालिकाहरूले चाहिँ बेला बेलामा चाहिँ यो बाल विवाह, बाल श्रम, लागु पदार्थ दुर्व्यसन आदि इत्यादि अझै पनि सामाजिक समस्याहरू अन्त्य भएका छैनन् यिनीहरूलाई लक्षित गरेर कार्यक्रमहरूको आयोजना गर्ने, अर्थपूर्ण बाल सहभागिता गराउने, त्यो प्रति चाहिँ बाल मैत्री स्थानीय शासनहरूले एकदम ध्यान दिनुपर्छ। र अर्को कुरा भनेको चाहिँ एकदमै बाल सञ्चारहरूलाई एक्टिभ गराउने, हरेक महिनामा सकिन्छ भने कार्यक्रम गर्ने, जिरो बजेट कार्यक्रम गर्ने। अनि अर्को कुरा चाहिँ जुन पालिकाहरू चाहिँ अब बालमैत्री स्थानीय शासन घोषणा गर्न तर्फ लाग्नु भएको छ, उहाँहरूले चाहिँ बालबालिकाको यो हाम्रो 4 बासम्बिसको सबै सूचकहरू पुरा गरेर, बालबालिकाको क्षेत्रमा चाहिँ सूचकहरू पुरा गरेर 36 सूचक हाम्रो त्यसमा चाहिँ पर्ने हुन्छ, त्यो सूचक पुरा गर्नुपर्ने हुन्छ। अन्य पालिकाहरू चाहिँ मुख्य गरी यही हो सर, बाल विवाह, बाल श्रम, लागु पदार्थ। हाम्रो यो नवलप्रासीको मुख्य समस्या नै यही छ सर, बाल विवाह, बाल श्रम, लागु पदार्थ, यही तिनटाले हाम्रो अलिक पोइन्टहरू तल झरेको छ अरू पालिकामा पनि। हामीले पनि जिल्लाले पनि सक्दो अरू पालिकासँग समन्वय गरेर स्थानीय शासनतर्फ चाहिँ अघि बढाउने प्रयास गरिरहेका छौँ।
1: कुराकानी पछि अब बाँकी खबर। तपाईँ यति बेला पश्चिम नवलप्रासीका 3 सामुदायिक रेडियो मार्फत एकैसाथ प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति स्थानीय सेरोफेरो सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम, विश्रामपछि हामी बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत फेला, कपिल वस्तुमा लागु औषध सेवन गरी सवारी चलाउने 4 एकै दिन पक्राउ लगायतका अन्य स्थानीय खबर लिएर उपस्थित हुनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
2: सवारी दुर्घटनाबाट बचाऊ अनि बचाऊ।

0: हतार गरे यात्रामा
1: परिन्छ है खतरामा।
2: हतारमा आफ्नो अमूल्य जीवन नगुमाउनुहोस्।
3: जनहितमा जारी सन्देश।
4: विश्रामपछि स्वागत छ तपाईँ अहिले सामुदायिक रेडियो परासी, रेडियो सुनबल र रेडियो दाउन्नेबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सेरोफेर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। मधुबन नगरपालिका 6 स्थित महिला जागृत सामुदायिक वनमा मृत अवस्थामा एक वयस्क चितुवा फेला परेको छ। शरीरका अङ्ग कुहिएको, भाले वा पोथी छुट्याउन नसकिएको डिभिजन वनकारले बर्दियाले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उक्त चितुवा प्राकृतिक कारणले मृत्यु भएको पाइएको वरिष्ठ सहायक वन अधिकृत रामगोपाल चौधरीले बताउनुभयो। वनमा लामो समयदेखि चितुवा मरे पनि आइतबार मात्र डिभिजन वन कार्यालयलाई सामुदायिक वनले जानकारी गराएको थियो। आर्थिक वर्ष 2081-82 चितुवाबाट 4, जङ्गली हात्ती र गैँडाबाट 2 जनाको ज्यान गइसकेको छ। आर्थिक वर्ष 2082-83 चितुवाबाट 8 जनाको ज्यान गएको छ। सोही अवधिमा पाटे बाघबाट 2 जना र 1 जना हात्तीबाट मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको हो। सो अवधिमा 6 समस्याग्रस्त चितुवा नियन्त्रणमा लिएको थियो थियो। 2 यता 6 चितुवा प्राकृतिक कारणले मृत्यु भएको उहाँले बताउनुभयो। लागु पदार्थ सेवन गरी लागु औषध सेवन गरी सवारी साधन चलाउनेलाई चेक जाँच गर्ने क्रममा एकै दिन 4 सवारी चालक पक्राउ परेका छन्। चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा उनीहरू पक्राउ परेका हुन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिल वस्तुको बुद्धभूमि नगरपालिकाको गोरीसिङ्गेमा गरिएको चेक जाँचका क्रममा 4 चालक लागु औषध सेवन गरी सवारी साधन चलाएको अवस्थामा नियन्त्रणमा लिएको हो। शङ्का लागेका 23 चालकको पिसा परीक्षण गर्दा 4 पोजिटिभ देखिएको जिल्ला ट्राफिक प्रहरीकारले का प्रमुख राजन ढकालले जानकारी दिनुभयो। ट्राफिक प्रहरीले राजमार्गमा सार्वजनिक तथा निजी सवारी साधनका चालकले लागु पदार्थ तथा मादक पदार्थ सेवन गरी परीक्षण सेवन सम्बन्धी परीक्षण गरिएको थियो। लागु पदार्थ सेवन गरेको देखिएका 4 अर्घाखाँचीको सिद्धगङ्गा नगरपालिका 2 लु 2 का लु 2 ख 46 81 नम्बरका टिपर चालक 25 युवराज खनाल, प्युठानको मल्लारानी का लुम्बिनी प्रदेश 01002 ज 0034 नम्बरको इभीका चालक 38 सञ्जय केसी, रूपन्देहीको कञ्चन गाउँपालिका लु 2 ख 6607 नम्बरको टेलर चालक, 23 लिल बहादुर विक र दाङको राप्ती गाउँपालिका लु 1 ख 1571 नम्बरको फोर्स गाडीका चालक 35 कृष्ण कुमार गुप्ता रहेको प्रहरीले जनाएको छ। पर्यटक बोकेर नेपाल भित्रिने भारतीय गाडी 1 मात्र नेपालमा रहन पाउने नियमले पर्यटन क्षेत्र प्रभावित बनेको छ। नेपाल प्रवेश गर्ने भारतीय गाडीको भन्सार बिन्दुमा अनलाइन दर्ता सुरु भएपछि नियममा कडाइ भइरहेको छ। नियम लागू भएपछि भारतीय ट्राभल कम्पनी प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन्। यसअघि भारतीय गाडीले भन्सारमा राजस्व तिरेर एउटै पर्यटन समूहलाई महिनौ नेपालमा घुमाउने गरेका थिए। पछिल्लो समय नेपाल प्रवेश गर्दा अनलाइन दर्ता सुरु भएपछि एउटा गाडी 30 दिनभन्दा बढी नेपालमा रहन मिल्दैन। 30 समय सीमामा कडाई गरिएपछि भारतीय ट्राभल कम्पनीले नेपालमा पर्यटक ल्याउने नमानिरहेको सिद्धार्थ सङ्घका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले बताउनुभयो। रूपन्देहीको बेलैया स्थित पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले पनि एउटा गाडी 30 मात्र नेपालमा रहने नियम लागू भएपछि भारतीय ट्राभल व्यवसायी प्रभावित बनेको उहाँले बताउनुभयो। होटल सङ्घ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भारतीय गाडीले भन्सार महसुल चुक्ता गरेको खण्डमा 30 बढी सञ्चालन हुन पाउनुपर्ने उहाँको भनाइ छ। भैरुवा भन्सार प्रमुख हरिहर पौडेलले नेपाल प्रवेश गाडीको अनलाइन दर्ता सुरु भएपछि नियम लागू भएको बताउनुभयो। उहाँका अनुसार अनलाइन प्रणालीमा भारतीय गाडीको नम्बर सँगै 33 नम्बर पनि समावेश हुने गरेको छ। पश्चिम नवलप्रासीका तीनवटै सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सेरोफेरोको हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज भाद्र तृतीया तीज पर्व, नवलप्रासी सहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो। सुनवल बर्दगोरियामा आज पनि मेला। बाबा बर्दगोरिया क्षेत्र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यज्ञाचार्य उपाध्यायको भनाई। आज 62 राष्ट्रिय बाल दिवस, बाल मैत्री घोषणा कागजमै सीमित, व्यवहारमा अझै चुनौती। नवलप्रासीमा बाल विवाह, बाल श्रम र लागू पदार्थ दुर्व्यसन मुख्य समस्याको रूपमा रहेको जिल्ला बाल सञ्जालका अध्यक्ष भण्डारीको भनाई। र बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत फेला, कपिल वस्तुमा लागु औषध सेवन गरी सवारी चलाउने चारजना एकै दिन पक्राउ। साँझ 6:30 बजेको स्थानीय सेरोफेरो आजलाई यति नै। भोलि बिहान 5:30 बजे खबर सङ्गालोमा पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका शम्भु चौधरीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मेघराज गौतम बिदा हुन्छु। नमस्कार।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 7 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
1: मैया, ए मैया।
2: हजुर, के भो?
1: छ नि, अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
3: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
2: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
4: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9803313351।
3: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
2: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
3: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पीटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
2: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9850138135।
5: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
6: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
3: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसीटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
7: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
2: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 9850138135।
8: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
9: सही काला हो, सफेद सरफ कपड़ा के मुलायम बनौले के साथ सुगंध भी बहुत अच्छा देला।
7: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कर जा सफेद सरफ, जवन ठूठी बारी बरगदमा लगायत गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
8: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सरफ खरीद कैले पर प्लास्टिक के बाल्टी फ्री।
9: उत्पादक शांतिनाथ डिटर्जेंट प्राली, कलकत्ता भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।

0: सक्छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: अंकल नमस्कार, बहिनी बियाह कर दुबारा का?
4: हाँ बेटी, बिटिया सियान हो गई, अब समय में बियाह हो जाते।
3: नाई अंकल, पहले जैसा समय अब नाई रह गई, अब ते 20 वर्ष ने पुग के बियाह करे के और कराए के नाई मिले। कानून विपरीत कैले में सजाए भोगे की पड़ी और उतना भर नाही छोटहन उमेर में बियाह कई दे के बहिनी हिंसा में पड़े वाला प्रबल संभावना भी होई।
4: ऐसा बात बाटे?
5: हाँ, हिंसा से बचे खातिर और बचावे खातिर आजे से बाल विवाह न कैल जा और न करावल।
6: बाल विवाह कैल और करौले पर 50,000 रुपया 3 वर्ष कैद जरिवाना होखेला। यह नाते अगर ऐसन गतिविधि होई तब नेरे रहल प्रहरी कार्यालय के फोन नंबर से या टोल फ्री नंबर 18 10 50 00 202 में संपर्क करे सकल जाए। इंद्रिणी सामाजिक विकास मंच, UMN बाल अधिकार परियोजना और प्रतापपुर गाँव पालिका पश्चिम नवलपरासी द्वारा जारी संदेश।
7: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
8: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
10: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
10: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
12: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको, प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
7: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207746 र मोबाइल 9847041106।
13: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
18: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
17: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
0: बा के भयो र किन रुन्नु भएको?
19: कहाँ रोएको र बुहारी, आँखाबाट त्यसै आँसु बगिरहन्छ, घाममा हेर्नै सक्दिन, मासु पोलाछ भन्छन्, खै के भयो भयो।
20: मम्मी मलाई पनि बुकेने बित्तिकै टाउको दुख्छ।
0: ए भनेपछि दुवैजनालाई आँखाको समस्या भएछ। ल बा हिँडिहाल्नुहोस् परासीको भगवती नेत्रालयमा आँखाको उपचार गर्न।
21: हजुर, परासीमा पहिलो पटक दृष्टि रोग विशेषज्ञद्वारा आँखा सेवा सञ्चालन।
0: हाम्रा सेवाहरू
21: मोतियाबिन्दु, आँखामा मासु पलाएको, आँसु नली बन्द भएको, आँखामा फुलो परेको, घाममा आँखा हेर्न नमिल्ने, टेढो आँखा भिजन थेरापीद्वारा सोझो बनाउने, अल्छी आँखाको उपचार, कम्प्युटर प्रविधिद्वारा आँखा जाँच गरी पावर, बिना पावर चस्मा तुरुन्तै तयार, सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स, सबै उमेर समूहका लागि ब्रान्डेड चस्मा, कम्प्युटर मोबाइल ल्यापटप टिभी लगायत विद्युतीय उपकरण प्रयोगकर्ताका लागि विशेष किसिमका चस्मा उपलब्ध छ।
0: सम्पर्क भगवती नेत्रालय रामगराम 3 परासी सुनवल रोड आँखा अस्पतालको ठिक अगाडि। मोबाइल 9862728015 र 9857022215।
6: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
1: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
6: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
22: तपाईँ अहिले सुन्दै हुनुहुन्छ पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोडको क्षति, रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइँचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या,
2: खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी किरिया खर्च, सहायता, बिमा दाबी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोशीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंसिरसम्म बाढी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
1: प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा 1 अर्ब रुपियाँ भन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुप्त क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,800 43 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 सम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामीहरू अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव हो, होइन? त्यो दिन हामीले सामान्य बैठक त गर्यौँ, तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
5: काङ्ग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अद्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। काङ्ग्रेस नेता डाक्टर शशाङ्क कोइरालाले एकलौटी रूपमा अगाडि बढ्ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। काङ्ग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अवमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाढाको मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौँ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालीका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर

0: चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ, र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहन्छौँ।
1: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको 2 महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
2: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड रुपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु:
3: एकातिर काजबारको सुरुवाती, एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
2: 2 महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालु आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
4: विकास निर्माण योजनाहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायतका पनि सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या
2: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
5: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
2: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सिआइएन रेडियो अमरगढी, डडेलधुरा।
1: साझा खबरमा अब एउटा खेल प्रसङ्ग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा 1 घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
6: सन्तोष गन्धर्व: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका,
7: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
6: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
9: रमिला, सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।

0: राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
1: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
4: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
5: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
4: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ।
6: होल्डिङ सेन्टरमा बसिरहँदाखेरि त हाम्रो जिउ त यत्तिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्यो। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
4: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। तपाईसँग पनि बाढी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
7: बाढी आउने बेला घरै थियो, त्यता अब जम्मै माथिबाट छाल आउँदै आयो, अनि हामी चाहिँ अब पाखा लगाएर सर्टकट बाटो पाखा लगायो, पाखा लगाएपछि तिनजना थियो हामी, तिनैजना बच्चे उँधो गएको भयो नि भेट्ने, उँभो गयो भने भेट्ने सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बच्न सफल भयो। हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने, ल जा जा तिमीहरू म बच्दिनँ भनेको थियो, अन्त उसलाई चाहिँ अब यतिसम्म भेटायो अनि त्यही हिँड्नै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँगै आगो मान्छे बच्चेन, माथि लाग्नै भ्यायो, बिचैबाट लग्यो खोला सँगसँगै हिँड्ने खोला लग्यो,
4: रसुवा बाडीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
8: हामीलाई दाल खानु हुँदैन, सबै कचालाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
2: बाढी पीडित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढी प्रभावितमध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
3: हामीले परिवारहरूलाई धेरै सङ्घ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर, सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ। रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठ्ठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: दुईवटा कुरा छ, एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म यो युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल सा, हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्।
4: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ, यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ?
3: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
4: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला. अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
3: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु. सेकेन्ड टर्म भनेको सेकेन्ड चरण भनेको चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित योबाट यो हाम्रो दैविपर्कोबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ. अब यो दुईवटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक सङ्गठनहरूले काम गर्दा दुईवटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छौँ एउटालाई सहयोग दिन्नौँ, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा. त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ.
2: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सडक तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिने जनाएको छ. रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ. भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति पुर्याएको छ. प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ. भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ. र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: अहिले रातको 8 बज्यो।
1: रेडियो परासी 90.2 मेगाहर्ज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढी प्रभावित क्षेत्रमा सड़क र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिको माग। कृष्णभीर असोज 1 गतेदेखि दुईतर्फे खुलाउने तयारी।
0: ग्रीन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाफ। ब्रिक्स सम्मेलनमा नेपालले निम्तो नपाएको विषयमा काठमाडौँमा बहस।
1: कंग्रेस संस्थापनले गरेको निर्णय इतरले नमान्ने। एमालेमा पनि अध्यक्ष ओलीलाई हटाउने मागले शक्ति संघर्ष चर्किँदै।
0: 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी। प्राविधिक सुधार सहित नयाँ मसौदा अघि बढाइयो।
1: र सन् 2027 नेपालमा आएर सिरिज खेल्न बङ्गलादेश सकारात्मक।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवा बाढी प्रभावित क्षेत्रमा सड़क र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिले संघीय सरकारसँग माग गरेका छन्। आज सिंहदरबारमा प्रधानमन्त्री वीरेन्द्र शाहसँग भएको भेटमा बाढी प्रभावित क्षेत्रका प्रतिनिधिले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क र बेली ब्रिज निर्माणलाई तीव्रता दिन माग गरेका हुन्। नुवाकोटको विदो नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीका कारण त्रिशुली नदी आसपासका अधिकांश पुल बग्दा नगरपालिकाका क्षेत्र प्रभावित बस्तीको आवागमन कठिनाई बनेको बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिको माग सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको बताउनुभयो। भेटपछि उहाँले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै चिन्ता नगर्न प्रधानमन्त्रीले आश्वासन दिएको सुनाउनुभयो।
3: विद्युत नगरपालिका अलिक सुगम भन्दै गर्दा पनि 10 वटा क्षति भएको अवस्था, पारिपट्टि कर्णाली जस्तै भएको छ, होइन? अब पुलहरू सबै ध्वस्त भएको अवस्था छ। अब यसमा चाहिँ उहाँले हामीले चाहिँ वैकल्पिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन? उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
0: बेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर गुरुङले भने विपदको समयमा स्थानीय जनप्रतिनिधिको गति अनुसार संघीय सरकारका प्रशासनिक संयन्त्र चल्न नसकेको गुनासो गर्नुभयो। गल्छी त्रिशुली रसुवा मैलुङ सड़क अवरुद्ध भएपछि बेलकोटगढी लगायतका क्षेत्रको आवागमन प्रभावित भएको र वैकल्पिक सड़क निर्माणका लागि पटक पटक आग्रह गरे पनि तत्काल काम अघि बढ्न नसकेको गुनासो गर्नुभयो।
4: हाम्रो देशको काम गराई तौर तरिका त्यो वास्तवमा भन्ने हो भने कुन इमर्जेन्सी कुन सहज परिस्थिति त्यो फरक छैन क्या। यो इमर्जेन्सी भनेको फरक हो। इमर्जेन्सीमा के हो भने स्रोत र साधनलाई केन्द्रीकृत गराएर त्यहाँ आवश्यकताको आधारमा पहिला काम गर्ने हो, त्यसपछि नीतिगत सुधारका कामहरू गर्ने हो, होइन? हाम्रो त के भने त्यो तत्त्व विघात विभाग र मन्त्रालयबाट जुन खालको ब्युरोक्रेटिक सिस्टम र संयन्त्र त के छ भने पहिला चाहिँ सिस्टमले चाहिँ बनाउने, सिस्टम अन्तर्गत त्यसलाई चाहिँ के अरे चाहिँ सर्वे गर्ने, त्यस इस्टिमेट निकाल्ने, त्यसपछि बजेटको तय गर्ने अनि काम गर्ने।
0: धादिङको सिद्धलेख गाउँपालिकाका अध्यक्ष परशुराम खतेउडाले प्रधानमन्त्रीसँग गाउँपालिकाबाट समुदाय सदरमुकाम धादिङ बेसी जाने वैकल्पिक सड़क निर्माण गर्न माग गरेको बताउनुभयो। उहाँले बाढी प्रभावित किसानका खेतबारीमा समेत ठूलो क्षति पुगेकाले प्रभावित किसानलाई क्षतिपूर्ति र राहत दिन पनि माग गरेको सुनाउनुभयो। गाउँपालिकाका अन्य समस्याबारे पनि लिखित विवरण प्रधानमन्त्रीलाई बुझाएको उहाँले जानकारी दिनुभयो।
3: मोटरवाला पुल तिनटा थियो, तिनटै क्षति भयो र वैकल्पिक सडक यदि त्यो पुललाई टाइम लाग्छ भने वैकल्पिक सडकलाई चाहिँ तत्काल मास्टार आदमटार पिपलटार परेवाटार हुँदै धादिङ बेसी जानको लागि भनेर सम्माननीय प्रधानमन्त्रीज्यू माझ हामीले यो कुरा राख्यौँ। सारा किसानहरूको खेत लगेको कुरादेखि लिएर हामीले खुलेर हाम्रा कुराहरू राख्यौँ।
1: यसैबीच भटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सड़क विभागले असोज 1 गतेदेखि सबै सवारी साधनका लागि दुईतर्फे सड़क सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखा उपनिर्देशक शिवराज नेउपानेका अनुसार कृष्णभीरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल सतहगत निकास तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रोन र होरिजन्टल ड्रेलिङको काम गर्न बाँकी रहेको छ। उहाँका अनुसार भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढीले नदीको कटान बढाउँदा परेवा भीर कृष्णभीर लगायतका क्षेत्रमा सड़कको तल्लो भाग बगाएको थियो। कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्र समेत भएकाले सड़क विभागले विज्ञहरूसँग परामर्श गरेर सड़क खोल्ने निर्णय गरेको न्यौपानेले बताउनुभयो।
5: ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि कृष्णभीर पूर्ण रूपमा खोल्ने तयारीमा छौँ। अब हामी खोल्दाखेरि दुईतर्फ नै खोल्छौँ।
1: नेपाल जियो टेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सड़क खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका लागि काम अघि बढाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। हिजो गरिएको परीक्षणका क्रममा कृष्णभीरमा एक चरणको ट्र्याक खोलिएको र उपलब्ध ग्यास बुलेटलाई पार गराएर सड़कको परीक्षण गरिएको नेउपानेले बताउनुभयो। तर सड़कमा अझै ग्राभेल बिछ्याउने तथा पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सड़क पुनः रोकिएको उहाँले स्पष्ट पार्नुभयो। कृष्णभीर खोल्दा दुईतर्फी नै यातायात सञ्चालन गर्ने तयारी रहेको नेउपानेको भनाइ छ। यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या आएमा अवस्था हेरेर निर्णय गर्नपर्ने हुन सक्ने उहाँले बताउनुभयो। भोटेकोशी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशुली र नारायणी क्षेत्रसम्म परेको भन्दै सड़क विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। नेउपानीका अनुसार बाढीका कारण नदीको सतह बढ्नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानको सड़कको तल्लो भागमा क्षति पुर्याएको छ। बाढी तथा वर्षा कम भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा मरम्मतका काम अघि बढाइने उहाँले सुनाउनुभयो। उहाँले विपदको समयमा अति आवश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ। सड़क विभागले बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था मूल्याङ्कन गरी आवश्यकता अनुसार तत्कालीन तथा दीर्घकालीन सुधारका काम अघि बढाउने जनाएको छ।
0: नेपाली सेनासँग मिल्दो जुल्दो पोसाक दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाब माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्ष बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय रक्षा मन्त्रालय नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल समाज कल्याण परिषद काठमाडौँ जिल्ला प्रशासन कार्यालय गोकर्णेश्वर नगरपालिका कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपालको आदेश जारी गरी संस्थाको दर्ता सञ्चालन पोसाक दर्ता र गतिविधिबारे कानुनी आधारसहित जवाब पेश गर्न भनेको हो। भुटेकोशी बाढीपछिको राहत उद्धारमा ग्रीन आर्मी नेपाल राहत उद्धारमा खटिएपछि त्यसबारेको रिट सर्वोच्चमा परेको थियो।
1: छिमेकी मित्र राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन भव्य रूपमा सम्पन्न हुँदा नेपालले निम्तो नपाएको भन्दै काठमाडौँमा बहस भइरहेको छ। विश्वका ठूला उदयमान अर्थतन्त्र बहुध्रुवीय विश्व व्यवस्थाको पैरवी गरिरहेका शक्ति राष्ट्रहरू ग्लोबल साउथका प्रभावशाली मुलुकहरू र विश्व जनसङ्ख्याको झण्डै आधा हिस्सा ओगट्ने नेतृत्वकर्ताहरू एकै मञ्चमा भेला हुँदा सबैभन्दा नजिकको देश नेपालले आगन्तुकको हैसियतमा समेत निम्तो नपाएको विषयमा बहस भइरहेको हो। छिमेकमै यति ठूलो कूटनीतिक अनुष्ठान हुँदा समेत नेपाल सरकारले औपचारिक ढोका बाहिरै रहनुलाई परराष्ट्र मामिलाका विश्लेषक अरुण सुवेदी कूटनीतिक अपरिपक्वताको उपज ठान्नुहुन्छ।
6: 7-8 वर्षमा हाम्रो कूटनीतिक क्षमता, दक्षता र कूटनीतिमा परिपक्वता ह्रास आउँदै आएको। जब हाम्रा राजदूतहरू पनि धेरै हदसम्म ट्रान्ज्याक्सनल हुन थाल्यो पोलिटिकल इस्टाब्लिसमेन्टको लागि, त्यसले ओभरअल हाम्रो कूटनीतिक क्षेत्र चाहिँ धेरै प्रभावित भयो। मान्नुहोस् नमान्नुहोस्, अहिलेको ग्लोबल अर्डरमा बहुध्रुव भने पनि मान्नु पर्यो, दुई ध्रुव भने पनि मान्नु पर्यो, र हरेक ध्रुवका नायक र नेतृत्वदायी राष्ट्र र त्यसका सहायक नेतृत्वदायी राष्ट्रहरू छन्, पावरहरू छन्, ग्लोबल पावरहरू त्यसरी विन्यास भएको छ। सार्वभौम सत्ता बराबर भने पनि भुटान र इन्डोनेसियाको वैधानिक बराबर भए पनि अन्तर्राष्ट्रिय राजनीतिमा प्रयोजनको हिसाबले बराबर हुँदैन। त्यो स्थितिमा जस्तो अमेरिका भन्नुहोस्, मैले उदाहरणको दिएको, अमेरिकासित डाइरेक्ट हाम्रो एक्सेसबाट हामीले कति सम्बन्ध व्यवस्थापन गर्न सक्छौँ, र अमेरिकासित एकदम कारगर सम्बन्ध भएका र एउटा शक्तिको रूपमा काम गर्ने जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबियाबाट थ्रु अमेरिकासितको सम्बन्ध कति व्यवस्थित हुन सक्छ हामीले एउटा रणनीतिक पाटोलाई हामीले बुझ्नुपर्छ। त्यसकारण यस्ता फोरमहरूमा हाम्रो उपस्थिति जनाउन त्यस्ता राष्ट्रहरूसित हाम्रो डाइरेक्ट एक्सेस कुन तादादमा छ, नहुँदाखेरि इन्डिरेक्ट एक्सेस अर्को राष्ट्रहरूबाट कसरी व्यवस्थापन गर्न सक्छौँ, यी सबै चाहिँ हाम्रो उत्सुकतामा निर्भर गर्ने कुरा हुन्। मलाई के बारेमा सूचित हुने इच्छा छ भने, हामीले भारतलाई हामीहरू पनि त्यहाँ संलग्न हुन चाहन्छौँ भनेर भन्यौँ कि भनेनौँ, मलेसियाले जस्तो चिनलाई हामीले त्यो कुरो भन्यौँ कि भनेनौँ, त्यसको बारेमा सूचित हुने इच्छा छ। भनेर पनि नभएको रहेछ भने त्यसमा अब हामीहरूले त एकदमै रिक्यालिब्रेसन त गर्नु पर्यो नि त रिलेसनलाई, रिसाएर त हुँदैन कूटनीतिमा।
1: अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले नेपाल अमेरिकाको विकास परियोजना एमसिसीमा जोडिएकाले ब्रिक्समा जान आवश्यक नरहेको तथा असंलग्न परराष्ट्र नीति अँगाल्ने मुलुक भएकाले सहभागी नहुनु उपयुक्त भएको जस्ता टिप्पणीहरू भइरहेको उल्लेख गर्दै वास्तविक कारण खोजिनुपर्ने बताउनुभयो।
7: हामी चाहिँ असंलग्न राष्ट्रको नीतिमा अहिलेसम्म अगाडि बढेको हुनाले हामीले धेरै दुःख झेल्नु परेन, शीतयुद्धमा पनि त्यो चपेटामा पर्नु परेन। त्यसकारण चाहिँ हामीले असंलग्न राष्ट्रकै नीतिलाई अगाडि बढाउनुपर्छ, बरु त्यसको नेतृत्व आफूले गर्ने हो कि अरूलाई गर्न लगाउने हो, त्यो दिशामा यो पनि एउटा फरक खालको शीतयुद्धमा गएको हुनाले अमेरिका र युरोपको एउटा ठुलो देशहरूको समूह एकातिर होइन G7 त्यसपछि गएर चाहिँ त्यसको काउन्टरमा आएको हो भन्ने तर्कसहित ब्रिक्सलाई लिएको चाहिँ देखिन्छ, र त्यस कारण चाहिँ यो दुइटै यो चाहिँ पहिलाको शीतयुद्ध जस्तै यो नयाँ खालको शीतयुद्धतर्फ जान सक्छ। त्यस कारण चाहिँ हामी यसमा मुसिनो हुँदैन, स्वतन्त्रै भएर चाहिँ हामी चाहिँ न्युट्रल भूमिका निर्वाह गर्नुपर्छ भन्ने यो तीन प्रकारको तर्कहरू यो चाहिँ विभिन्न माध्यमबाट विभिन्न विचारधाराहरू विभिन्न विज्ञहरूको मुखबाट आइरहेका छ। त्यस कारण चाहिँ अब वास्तवमा अब नेपाल सरकारले कुन नीति लिनुपर्छ भन्ने कुरा पनि हामीले खोजी गर्नुपर्छ जस्तो मलाई लाग्छ। हामी ब्रिक्सतिर ढल्किने हो कि हामी त्यसको चाहिँ अमेरिकन लबीतिरै जाने हो कि अथवा स्वतन्त्र भएर बस्ने हो।
0: नेपाल परिवेशमा भारतले नेपाललाई बिजुली दिने सहमति लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: नेपाली कंग्रेस दुई चिरामा बाँडिएपछि नेता कार्यकर्ता अन्यलमा परेका छन्। विशेष महाधिवेशनबाट आएको नेतृत्व र चौधौं महाधिवेशनबाट चुनिएको नेतृत्वबीच टकराव बढ्दा कार्यकर्ता नै अन्यलमा पर्ने गरी गतिविधिले तीव्रता पाएका छन्। दुवै समूहले आआफ्नै तरिकाले पन्ध्रौं महाधिवेशनको कार्यतालिका ल्याउँदा नेता कार्यकर्ता कुन समूह वा पार्टीमा लाग्ने भन्ने अन्यलमा देखिएका हुन्। यसबीचमा नेताहरूले आफ्नो खेमाको महाधिवेशन कार्यतालिका अनुसार अघि बढ्न आग्रह गरिरहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा आज बसेको समूहको बैठकले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने निर्णय गरेको छ। हिजो बसेको संस्थापनको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चौधौं महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा पन्ध्रौं महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। त्यसको भोलिपल्टै देउवा समूहले थापा नेतृत्वको कंग्रेसले गर्न लागेको महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आग्रह गरेको हो। इतर समूहले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा पन्ध्रौं महाधिवेशनको तयारी समिति बनाएको छ। संयोजक कोइरालाले आज चुनदेवीमा पत्रकार सम्मेलन गर्दै त्यस्तो आह्वान गर्नुभएको हो।
6: आश्विन 3 गते विधि प्रक्रिया मिची सुरु गर्ने भनिएको तथाकथित महाधिवेशन भाग नलिन आग्रह गर्दछौँ। चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज 15 गतेदेखि सञ्चालित हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मङ्सिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कंग्रेसका साथीहरू हार्दिक अनुरोध गर्दछ।
5: संस्थापनले असोज 16 19 गतेसम्म र देउबा समूहले मङ्सिर 21-23 काठमाडौँमा महाधिवेशन गर्ने बताएका छन्। दुवै महाधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च पुग्नुभएका अधिवक्ता मणिराम उपाध्यायको रिट दर्पित भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताउनुभयो। कंग्रेसको आधिकारिक विवाद सम्बन्धीको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।
4: नेकपा एमालेको पुनर्गठनका लागि पनि अहिले आन्तरिक शक्ति संघर्ष चुलिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न दोस्रो तहका अधिकांश नेताहरूले दबाव बढाएपछि आन्तरिक तनाव बढेको हो। महासचिव शंकर पोखरेल लगायतका नेताहरू नै अध्यक्षले नेतृत्व छोड्नुपर्ने पक्षमा देखेपछि ओलीले उपाध्यक्ष रामबहादुर थापा बादललाई प्रतिकारका लागि तयार गर्नुभएको छ। हालै पार्टी बैठकमा पेश भएका दुई थरी प्रतिवेदनमाथि केन्द्रित भएर अहिले छलफलहरू भइरहेका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आजको बैठक पनि त्यस्तै अनिश्चित बन्यो। दुवै प्रतिवेदन एउटै बनाएर ल्याउन संयोजक बादलसहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको चर्चा छ। काभ्रेको बलथलीमा दुई दिन सञ्चालन भएको कार्यदल बैठकमा सहमति नजुटेपछि तीन नेतालाई जिम्मेवारी दिइएको दावी गरिएको छ। तर कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरिएको दावी गर्नुभएको छ। कार्यदलको अर्को बैठक अब असोज 1 गते बस्ने नेताहरूले बताएका छन्।
5: भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतका अनुसार मुजफ्फर ढल्केबर 400 केबी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केबी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही भदौ 10 गते रसुवाको भटेकोशी नदी लगायतमा भीषण बाढ़ीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
4: जेन्जी सहित प्रथम स्मृति दिवसको कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सचेतक क्रान्ति सिका धिताले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाइएको छ। जेन्जी सहित परिवार कल्याणकारी समाज र जेन्जी घाइते नेपालले आज सिंहदरबार दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन्। जेन्जी सहित प्रथम स्मृति दिवस कार्यक्रमको अपमान हुने गरी धिताले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। शहीद परिवार र घाइतेको त्याग र बलिदानलाई हल्का रूपमा लिएर सचेतक धिताले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको आरोप लगाउँदै उनीहरूले सार्वजनिक माफी माग्नुपर्ने माग समेत गरेका छन्।
0: सिखा धिताले बोलेको अभिवृद्धि प्रति हामी घोर विरोध गर्दछौँ, किनकि उहाँले हामी स्मृति दिवस मनाइरहँदा उहाँले चाहिँ कन्सर्ट भन्ने, उहाँ को हो? उहाँ चाहिँ एउटा चाउचाउको पुरियाभित्र कुपनको उपहार परेर चाहिँ संसदमा छिरेर जेन्जी सहित परिवारलाई घाइतेहरूलाई यसरी हेर बोल्ने?
5: राजावादी अभियन्ता दुर्गा प्रसाईलाई त्रिभुवन विमानस्थलमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको छ। झापाबाट फर्किनुभएका प्रसाईलाई एयरपोर्टमा प्रहरीले बोल्न नदिएपछि लफडा भएको हो। प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई बाइट दिन रोकेपछि प्रसाईका समर्थकले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ विरूद्ध उत्तेजक नारा लगाएका थिए। प्रहरीसँगको घम्साघम्सी हुँदा प्रसाईका एक कार्यकर्ता पक्राउ परेका छन्। नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो अभियानका नेता माधव खतिवडाले एकजना व्यक्तिसँग सिङ्गो राज्य डराएको भन्दै सरकारको आलोचना गरेका छन्।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। नुवाकोटको केसपाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा आज सिंहदरबार गेटबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताउनुभयो। उनी प्रधानमन्त्रीले बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी भएका थिए। बैठकबाट बाहिरे लगत्तै पक्राउ परेका उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ।
4: आगामी असोज 7 गतेदेखि दुबई पोखरा नियमित उडान शुरू हुने भएको छ। पोखरा विमानस्थल सञ्चालनमा आएको 3 वर्षपछि अन्तर्देशीय उडान नियमित हुन लागेको हो। फ्लाइ दुबईले साँझ 6:15 अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। उक्त जहाज मार्फत आएका पर्यटकलाई नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित स्वागत गर्ने तयारी छ। उक्त विमान पोखराबाट यात्रु लिएर 7:15 दुबईका लागि प्रस्थान गर्नेछ। पोखरादेखि दुबई फर्कदा जहाजले यात्रु सहित कार्गो लिएर जानेछ। उक्त एयरलाइन्सको उडान समय तालिका हरेक दिन सोही हुनेछ। फ्लाइ दुबईको एयर बस 319 र 320 अब पालै पालो पोखरा दुबई नियमित उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। उक्त उडान काठमाडौँभन्दा 5,000 सस्तो हुनेछ।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष खडा गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलमा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनु भएको हो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरिएको थियो।
4: नागरिक लगानी कोषको पुँजी वृद्धि, लगानीको क्षेत्र विस्तार र सञ्चालन समिति कार्यकारी निर्देशकको जिम्मेवारीलाई थप स्पष्ट बनाउने गरी नागरिक लगानी कोष ऐन 2074 संशोधन गर्न बनेको विधेयक प्रक्रिया अघि बढेको छ। ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या, अस्पष्टता तथा बदलिदो वित्तीय र पुँजी बजारको आवश्यकतालाई सम्बोधन गर्ने गरी विधेयक अघि बढाइएको हो।
5: गुल्मी मानिस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका 5 वर्षीय कल्पना पुनको शव फेला परेको छ। उनको शव घटनास्थलभन्दा करिब 1 किलोमिटर टाढा ठूलो पहिरोमा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।
4: आज हरितालिका तीज हिन्दू महिलाहरूले निराहार व्रत बसी महादेवको पूजा अर्चना गरी मनाएका छन्। हिजो दर खाएका हिन्दू महिलाहरू आज भाद्र शुक्र तृतीयाका दिन बिहानैदेखि विभिन्न शिवालयमा पुगेर पूजाआजा गरी पारिवारिक सुख शान्ति र कल्याणको कामना गरेर मनाए। रसुवा लगायतका क्षेत्रमा आएको बाढीले निम्ताएको विपत्तिका कारण यसपालिको तीज केही खल्लो बन्यो। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण 1,300 बढीको निधन भएको र 4,000 बढी मानिस बेपत्ता भएका कारण शोक मनाउनेहरूको संख्या पनि उत्तिकै छ। यद्यपि काठमाडौँको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको संख्या केही घटेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको मान्यता छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ. राष्ट्रपति इमानुएल म्याक्रोनले आज सरकारले परिमार्जित मस्यौदा बारे युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो. यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो. म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बाल बालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक भएको बताउनु भएको हो. उहाँले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनु अघि नै प्रतिबन्ध लागू हुने बताउनुभयो. फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकता भन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो. त्यसपछि सरकारले कानूनी तथा प्राविधिक सुधार सहित नयाँ मस्यौदा अघि बढाएको हो.
4: नेपाल परिवेशमा अब खेल समाचार. नेपाल क्रिकेट संघले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बंगलादेश क्रिकेट बोर्ड बीसीबीले सकारात्मक प्रतिक्रिया दिएको छ. बंगलादेशले सन् 2027 नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अघि बढाएको छ. बंगलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेसन इन्चार्ज सहरियार नफिसका अनुसार नेपालले केही समय अघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो. बीसीबीले उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्डबीच प्रारम्भिक छलफल अघि बढाएको छ. नफिसले बङ्गलादेशको फ्युचर टुर्स प्रोग्राम एफटिपी निकै व्यस्त रहे तापनि सन् 2027 हालको साइकलभित्रै उपयुक्त समय मिलाउन प्रयास भइरहेको बताएका छन्. उनका अनुसार छलफल ठोस चरणमा पुगेपछि र श्रृङ्खला निश्चित भएपछि औपचारिक जानकारी गराइनेछ. हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
5: बाढी प्रभावित क्षेत्रमा सड़क र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिको माग. कृष्णभीर सड़क असोज एकदेखि दुईतर्फी खुलाउने तयारी.
4: ग्रीन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाफ. ब्रिक्स सम्मेलनमा नेपालले निम्तो समेत नपाएको विषयमा काठमाडौँमा बहस.
5: कंग्रेस संस्थापनले गरेको निर्णय इतरले नमान्ने. एमालेमा पनि अध्यक्ष ओलीलाई हटाउने मागले शक्ति संघर्ष चर्किँदै.
4: 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी. प्राविधिक सुधारसहित नयाँ मस्यौदा अघि बढाइयो.
5: र नेपालसँग क्रिकेट सिरिज खेल्न बङ्गलादेश सकारात्मक.
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद. दिनेश र जगत बिदा हुन्छौ. नमस्कार.
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
6: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट. हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ. अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन.
7: रेडियो परासी 90.2 मेगाहर्ज प्रगतिको संवाहक.
8: नवल परासी उद्योग वाणिज्य संघको अनुरोध. आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ. साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ. महासचिव भोला पराजुली, नवल परासी उद्योग वाणिज्य संघ.
9: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
11: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
13: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
15: डाक्टर विनोद निता कन्डेल, आँखा अस्पताल परासीको अनुरोध।
16: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु, मासु पलाएको, परेलाको समस्या आदिको नियमित शल्यक्रिया,
15: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ।
16: हो, त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ।
15: अनुरोधक नेपाल नेत्र ज्योति संघ, डाक्टर विनोद निता कन्डेल, आँखा अस्पताल परासी। फोन नम्बर 0785201146 र 0785211033।
17: कारे पुर भैया, आज कपड़ा बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचले हरे?
18: काहे तोहके नाई मालूम बका, आजकल ते गांव से लेके शहर बाजार तक सब केहू गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता। साथे कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कल जा, जेमे iPhone 13 उपहार के भी व्यवस्था बा।
19: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कैल जा और नेपाली होली कह के पहचान दिखावल जा।
20: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1, पाकड़ी, कपिल वस्तु। संपर्क नंबर 9826 48 200।
21: हरे कृष्ण हरे कृष्ण।
22: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
21: ये बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टल तिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो, त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
23: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, RCT, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
24: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
15: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98510 38135। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी, बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98570-23031।
16: आउनुहोस्। अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा
0: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म छाती मुटु सुगर थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म
1: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म
2: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि
2: र भैरहमा मेडिकल कलेजका नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म
5: साथै सम्पूर्ण प्याथोलोजी सेवा एक्सरे तथा भिडियो एक्सरे हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
16: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी फोन 0785207646 र मोबाइल 9847041106।
15: अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै
23: तपाई हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
15: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घण्टा सम्मको स्पिडमा।
23: थप जानकारीका लागि गीता अटोमोबाइल रामग्राम 5 बाइपास रोड हाट बजार नजिक परासी। सम्पर्क मोबाइल 9857046865 र 9809658118।
15: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कुटर नै रोजौं।
25: अंकल नमस्कार, बहिनी बियाह कर दुबारा का?
26: हाँ बेटी, बिटिया सियान हो गई, अब समय में बियाह हो जाते।
25: नहीं अंकल, पहले जैसन समय अब नहीं रह गई, अब ते 20 वर्ष ने पुके बियाह करे के और कराए के नहीं मिले, कानून भी

0: सिङ्गो गाउँ भोकमारी हुने सम्भावना बढ्दैछ।
1: हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहारबारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
2: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै
1: मानिन्छ। र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कारवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्यान्ड जोडिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्यान्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जनाभन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको शीत त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपिल गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझ पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सडक सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीडा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
0: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
4: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
5: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन, अब होइन स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1,395 जनाको शव फेला परेको छ भने अझै 5,130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
2: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यस कारण लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
1: मतलब 100 वर्षमा आउने भन्दा पनि
2: अझ धेरै नै बढी थियो, होइन 1,000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रो सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
1: भयो।
2: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भयो।
6: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो? हामीले सोच कसरी
2: गेजिङ स्टेसन्सहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज स्लो एन्ड हो र स्टिप, जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 83 मिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
6: अब यस्तो खालको, यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
2: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
6: गर्यो,
2: पगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ। र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटिजसँग चाहिँ मोनिटरिङ गर्ने।
1: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सन्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीय वासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 लम्बाइको सडक क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी बिदुर सडक खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः सुरु भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
7: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
8: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
7: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली,
9: बच्चाहरू लिएर जान नसकिने त्यहाँ बनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्नु पर्छ, 3 हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दा।
7: 57.9 लामो र 5.5 चौडा रहेको पुलले अधिकतम 60 सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
10: 35 भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
7: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोन्सन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ। रुसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोन्सन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसार्स्काले जोन्सन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्यान्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 ड्रोन हमला भएको थियो।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले रातको 9 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati

नमस्कार, तपाईँले भर्खरै सुन्नुभयो बीबीसी नेपाली सेवा। सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जबाट बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भएको छु। अहिले तपाईँ रेडियो सुनेर कोही सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, कोही परीक्षाको तयारीका लागि पढ्दै हुनुहुन्छ होला, त कोही घरको कामकाज सिद्ध्याउनु भयो होला, तर धेरै कामहरू बिर्सन पनि त सक्नुहुन्छ। कुखुरा परेवा र बाख्राको खोरमा चुकुल लगाउन पो भुल्नु भयो कि, एकपटक याद गर्नुहोला। गोठमा गाई भैँसी पाडापाडीको दाम्लो बलियोसँग बाँध्नु त भएको छ होइन, एकपटक गएर हेर्ने कि, फेरि रातभरि तपाईँको बाली नाली खाई नोक्सान पनि गर्न सक्छन्। तपाईँले सुत्ने बेलामा खानुपर्ने औषधि पो छुटाउनु भयो कि, तपाईँका आफन्त टाढा छन् भने एकपटक फोन गरेर सम्झनु पर्नेमा भुल्नुभयो कि, परिवार नियोजनका साधन प्रयोग गर्ने गर्नुभएको छ भने आज छुटाउनु भयो कि, याद गर्नुहोस् है। तपाईँ भान्साको काम सकेर ग्यास बन्द गर्नुभयो, दाउरा वा कोइलामा खाना पकाउनु भएको भए आगो राम्ररी निभाउनु भयो, एकपटक सम्झनुहोस् त। तपाईँ सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको आज दिनभरिको प्रसारणको अन्तिम क्षणमा हुनुहुन्छ। आज दिनभरि हाम्रो प्रसारण सुन्नु भएकोमा हामी आभारी छौँ। अन्त्यमा तपाईँको आजको रात्रि सुखद सपनीका साथ बितोस्। हामी भोलि बिहान 5 बजे पुनः सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको प्रसारण लिएर उपस्थित हुनेछौँ। हवस् त, नमस्कार।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 5 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

शुभ प्रभात, बिहानीको शीतल हावा, शान्त वातावरण, चिरबिर आवाजसँगै रेडियो पराचुक यात्रा शुभारम्भ भएको छ। रेडियो सुन्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौँ। तपाईँहरूको दुःख सुखको साथी रेडियो परासी 90.2 मेगाहर्ज समावेशी आवाज।

0: नमस्कार।
1: अहिले तपाईँ सामुदायिक रेडियो रेडियो परासी 90.2 मेगाहर्जमा विभिन्न भक्ति संगीतहरू सुन्नुभयो।
0: अब म मालती
1: अनि म विनय बस्याल
0: बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भइसकेका छौँ।
1: तपाईँ अहिले उठिसक्नु भयो होला या उठ्ने तयारीमा हुनुहुन्छ होला, अनि कतिपयले त आफ्नो बिहानीको नियमित काममा लागिसक्नु भयो होला या काममा लाग्ने तर्खर गर्दै हुनुहुन्छ होला। पहिले त तपाईँ आफ्नो घरको सरसफाई गर्नुहोस्, यसले तपाईँलाई स्वस्थ रहन मद्दत गर्छ।
0: यदि तपाईँ चिया बनाउँदै हुनुहुन्छ भने चिनी ठिक्क प्रयोग गर्नुहोस्। बढी चिनीले तपाईँलाई नराम्रो असर पर्न सक्छ।
1: तपाईँ गाई भैँसीलाई दिन घाँस खोले कुडो चारो तयारी गर्दै हुनुहुन्छ होला, अनि दुध दुहुने तयारी पनि गर्दै हुनुहुन्छ होला। कतिले त दुध बजारसम्म बिक्रीका लागि लैजान तयारी गर्दै हुनुहुन्छ होला। खोरका बाख्राहरू कराइरहेका होलान्, बाहिर सार्ने तयारी गर्दै हुनुहुन्छ होला। भाले बासिसक्यो होला, कुखुरा कराइरहेका होलान्, सायद ती भोकाएकी। वस्तु भाउलाई राम्रोसँग स्याहार गर्नुहोला। वस्तु भाउलाई जति स्याहार पुर्यायो उति नै तपाईँलाई फाइदा हुन्छ।
0: मौसम अनुसारको बाली नाली लगाउँदै हुनुहुन्छ या भित्र्याउँदै हुनुहुन्छ भने तपाईँलाई मौसमले साथ दियोस्, भनेकै बेला बिउ मन पाइयोस्, यही हामी कामना गर्दछौ।
1: बजार क्षेत्रमा पसल खोल्ने तयारीमा हुनुहुन्छ भने तपाईँका ग्राहकहरूलाई आज दिनभरि चित्त बुझाउनु होला।
0: तपाईँ बिहानीमा नियमित हिँड्ने तथा ध्यान योग गर्ने बानी बसाल्नुहोस्। त्यसले तपाईँलाई तनाव मुक्त बनाउँछ। यदि बिरामी हुनुहुन्छ भने औषधि खान पो छुटाउनु भयो कि? औषधि नियमित खानुहोला। तपाईँको शरीर स्वस्थ रहोस् हाम्रो कामना छ।
1: आज तपाईँको दिन शुभ रहोस्, यही छ हाम्रो शुभ कामना।
2: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
3: ओहो, कस्तो सफा र चम्किलो कपडा! पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
4: हो त, आजभोलि गाउँ सहर जताततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ। विचार गर्नुहोस् है।
3: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग, मायादेवी गाउँपालिका 1, पाकडी कपिल वस्तु। सम्पर्क 98264 48 200।
5: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी बुद्ध चोक परासी, काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवदह मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
6: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक, सम्पर्क 98570 45505।
7: हेलो, हेमलक ट्राभल्स हो?
8: हो हजुर।
7: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि 2 टिकट पनि
8: भइहाल्छ। हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल बार भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
8: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
10: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
11: ल टेन्सन नगर न यार, धीरज दाइकोमा जाने, किस्तामा लिने।
12: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
9: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी, फ्रिज, एसी, पंखा, कुलर, हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक परासी, म्यानेजिङ डिरेक्टर धीरज खरेल, सम्पर्क 98-470-2220 र 98-015-2220।
13: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
9: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
13: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
9: लागु औषधलाई टाढै राखौ, उज्यालो भोलि आफै बनाऊ।
13: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौ।
9: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
13: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
14: ल, बिहेको अरू तयारी त भयो, अब घर गहना
15: हो नि। अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
16: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भुमहीबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको कस्तो राम्रो डिजाइनका गहना थिए नि।
17: विवाह होस् या चाड पर्व, दक्षे कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
16: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बारा भुमही, प्रोप्राइटर कृष्ण ढकाल, सम्पर्क 98-677-80-632, 98-075-92-211 र 98-495-71-979।
18: हरे कृष्ण हरे कृष्ण।
19: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
18: ये बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
17: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
20: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
9: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98-510-38-135।
11: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
20: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
9: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
17: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
0: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078-520-881।
21: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 078-590-588।
22: जो कोही को इच्छा सुन्दर घरको लागि सुन्दर रंग।
23: तपाईको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेन्ट्स।
22: इन्डिगो पेन्ट्सको आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिङ कन्सर्न कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ रामग्राम 3 परासी।
23: इन्डिगोको मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रङ रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
22: इन्डिगो पेन्ट्स सदा बसन्तम।
24: घरलाई कस्तो रङ सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
21: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ प्लम्बिङका सबै सामान सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
23: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
21: परासीमा घर रङ रोगन प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री सुपथ मूल्य पाइने एकमात्र स्थान
23: सत्य भगवती ट्रेनिङ कन्सर्न कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ रामग्राम 3 परासी पुरानो फिल्म हलको अगाडि।
24: प्रोप्राइटर चन्द्रमणि चौधरी। सम्पर्क 078-520-747 र 98-570-46-747।
25: ए सुन न, खाजा खान जाउ न, यसो लास्टै भोक लाग्यो भने
26: जान त जाउ। अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउ न।
25: ए कुरो त्यसो पो, त्यसो भए जाउ न त आरआर।
21: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
26: सम्पर्क आरआर सेन्टर पोइन्ट रामग्राम 11 जमुआर हुलास अटोक्राफको ठिक अगाडि। मोबाइल 98-570-46-130 र 98-044-0067।
21: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
27: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
21: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटीएस, पीटीई र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
27: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि। शाखा प्रबन्धक श्याम कुमार बस्याल। सम्पर्क 98-510-38-135।
26: अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
21: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
26: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
21: थप जानकारीका लागि गीता अटोमोबाइल रामग्राम 5 बाइपास रोड 8 बजार नजिक परासी। सम्पर्क मोबाइल 98-570-46-865 र 98-069-58-118।
26: अब दायाँ बायाँ होइन, इलेक्ट्रिक स्कुटर नै रोजौ।
1: आउनुहोस्। अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा
2: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म छाती मुटु सुगर थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म
3: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म
4: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि
4: र भैरहमा मेडिकल कलेजका नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म
6: साथै सम्पूर्ण प्याथोलोजी सेवा एक्सरे तथा भिडियो एक्सरे हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
1: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी फोन 0785207446 र मोबाइल 9847041106।
7: सुनत बाड़ा हो के जन काहे आजकल हमके साफ से नाई लौकत बा लागत आँखिया कमजोर हो गइल बा का
10: हतेरिका हमरो समस्या त इहे बा हो रही रही के आँखिया रहे आस गिरता अदानी को साफ से नाई फरियाता
28: भाई देखा तू सबके ये कुल समस्या बातें एक बेर विगत लम्बा समय से नेत्र रोग विशेषज्ञ द्वारा सेवा दिहत आयल डॉक्टर विनोद नीता कंदेल आँखा अस्पताल परासी में जाके चेक करवाला।
29: जी हाँ, हमन के विशेषता आधुनिक प्रविधि फेकू मशीन से मोतिया बिंदु के ऑपरेशन आँख में मांस उभरल के ऑपरेशन टेढ़ मेढ़ आँख के विजन थेरापी द्वारा सीधा बनाए के बंद भइल आँख के नली खोलले के साथ ऑपरेशन बाद के जाली लेजर विधि से सफा और दक्ष जनशक्ति से आँख के वीडियो एक्सरे कई के कंप्यूटर प्रविधि द्वारा पावर बिना पावर के चश्मा तुरंत तैयार।
30: समय में आँख जाँच करावल जा और आन्हर भइले से बचल जा। नेपाल नेत्र ज्योति संघ डॉक्टर विनोद नीता कंडेल आँखा अस्पताल परासी फोन 0785201046 और 0785210033।
31: बा के भयो र किन रुनु भएको
32: कहाँ रोएको र बुहारी आँखाबाट त्यसै आँसु बगिरहन्छ घाममा हेर्नै सक्दिन मासु पोलाछ भन्छन् खै के भयो भयो
33: मम्मी मलाई पनि बुकेने बित्तिकै टाउको दुख्छ
31: ए भनेपछि दुवैजनालाई आँखाको समस्या भएछ ल बा हिँडिहाल्नुहोस् परासीको भगवती नेत्रालयमा आँखाको उपचार गर्न
34: हजुर परासीमा पहिलो पटक दृष्टिरोग विशेषज्ञद्वारा आँखा सेवा सञ्चालन
31: हाम्रा सेवाहरू
34: मोतियाबिन्दु आँखामा मासु पलाएको आँसु नली बन्द भएको आँखामा फुलो परेको घाममा आँखा हेर्न नमिल्ने टेढो आँखा भिजन थेरापी द्वारा सोझो बनाउने अल्छी आँखाको उपचार कम्प्युटर प्रविधि द्वारा आँखा जाँच गरी पावर बिना पावर चस्मा तुरुन्तै तयार सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स सबै उमेर समूहका लागि ब्रान्डेड चस्मा कम्प्युटर मोबाइल ल्यापटप टिभी लगायत विद्युतीय उपकरण प्रयोगकर्ताका लागि विशेष किसिमका चस्मा उपलब्ध छ।
31: सम्पर्क भगवती नेत्रालय रामग्राम 3 परासी सुनवल रोड आँखा अस्पतालको ठिक अगाडि मोबाइल 9876728015 र 9570222015।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक
1: समाचार गाउँ देखि शहर सम्मको समाचार स्वदेश देखि विदेश सम्मको सही सत्य र निष्पक्ष समाचार
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउन्नेबाट पनि एकै साथ
3: प्रत्येक दिन बिहान 5:30 बजे
1: खबर सङ्गालो

नमस्कार, कुराब नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज मार्फत सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज र सामुदायिक रेडियो दाउन्ने 103.4 मेगाहर्जको सहकार्यमा एकैसाथ प्रसारण भइरहेको बिहान 5:30 बजेको खबर सङ्गालोमा म मेघराज गौतमको तपाईँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 30 गते मंगलबार, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, तदनुसार सन् 2026 सेप्टेम्बर 15 तारिक। खबर सङ्गालो सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। सेवा सहजीकरणका लागि गृह मन्त्रालयको 5 बुँदे परिपत्र, नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन, अर्थ मन्त्रालयद्वारा पुँजी बजार सुदृढीकरण कार्ययोजना जारी। नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने भारत सरकारको निर्णय, भारत र नेपाल बीचको लामो समयदेखिको ऊर्जा साझेदारीलाई अझ सुदृढ बनाइँदै। सुनवल 11 स्थित बाबा बडदगुरिया क्षेत्र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण, नवलपरासीमा बाल विवाह, बाल श्रम र लागू पदार्थ दुर्व्यसन मुख्य समस्या रहेको जिल्ला बाल सञ्जालका अध्यक्ष भण्डारीको भनाइ। र रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो। अब सुनौ पूरा खबर। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरूलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो, छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र जारी गरिएको उल्लेख गरिएको छ। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानुनी रूपमा रकम वसुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिहरूलाई निगरानी गरी कानुन बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा सानो बच्चा भएकी महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आउनुभएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउन भनिएको छ। परिपत्रमा जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयबाट समेत सम्बन्धित कार्यालयको सेवा प्रकृति बमोजिम नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बनाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारीहरू र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जालहरू तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अद्यावधि गराउने विषयमा समेत निर्देशन दिएको हो। अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनर्स्थान कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गत साता घोषणा गरेअनुसार कार्ययोजना जारी भएको हो। 21 बुँदे कार्ययोजनामा आइपिओ जारी गर्ने सामान्य योग्यता सम्बन्धी निर्देशन बनाउने, नीतिगत तथा कानुनी सुधार गरी पुष मसान्तभित्र लागू गर्ने उल्लेख गरिएको छ। कार्ययोजनामा पुँजीगत लाभकर घटाउने उल्लेख छ। यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने आकलन गरिएको छ। यस्तै नेप्सेको पुनर्संरचना, तत्काल अघि बढाउने धितोपत्र बजारको नयाँ आधारभूत सूचकाङ्क मङ्सिरभित्र जारी गर्ने लगायतका विषयहरू समेटिएका छन्। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बिहिबार भारत भ्रमणमा जाने हुनुभएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहिबार 2 दिने भारत भ्रमणमा जान लाग्नु भएको हो।
श्रीवास्तवका अनुसार अर्थमन्त्री वाग्लेले अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्नुहुनेछ। भारतीय विदेश मन्त्री एस जयशङ्कर लगायतसँग पनि भेटवार्ता हुने बुझिएको छ। गत भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढीपछि यो पहिलो विदेश भ्रमणको रूपमा हेरिएको छ। हालैको बाढीका कारण जलविद्युत पूर्वाधारमा पुगेको व्यापक क्षतिपछि छिमेकी मुलुकको थप विद्युत आवश्यकता पूर्ति गर्ने मद्दत पुर्याउने उद्देश्यले भारतको विद्युत मन्त्रालयले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्ने निर्णयलाई स्वीकृति दिएको छ। यस स्वीकृति अनुसार भारतले 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 हरेक दिन मध्यरातमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत निर्यात गर्नेछ। भारतले मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट लाइन मार्फत 54 मेगावाटसम्म विद्युत निर्यात गर्नेछ। सन् 2027 जनवरीदेखि निर्यात गरिने विद्युतको परिमाणबारे डिसेम्बर 26 पुनरावलोकन गरिने मन्त्रालयले जनाएको छ। नेपालमा हालै आएको बाढीले जलविद्युत पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ, जसले गर्दा देशको आन्तरिक विद्युत उत्पादन क्षमता घटेको छ र थप विद्युतको आवश्यकता सृजना भएको छ। यो स्वीकृतिले कठिन समयमा नेपालको विद्युत आवश्यकता पूर्ति गर्न मद्दत गर्नुका साथै देशको विद्युत आपूर्ति र ग्रिड सम्बन्धी आवश्यकताहरूलाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस कदमले भारत र नेपाल बीचको लामो समयदेखिको ऊर्जा साझेदारीलाई अझ सुदृढ बनाउँछ, किनकि सीमापार विद्युत व्यापार द्विपक्षीय ऊर्जा सहयोगको एक महत्त्वपूर्ण अङ्ग रहेको छ। भारतले नेपाललाई सहयोग गर्न र ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ बलियो बनाउन आफ्नो प्रतिबद्धता दोहोऱ्याएको हो। सुनसरीको देवानगञ्ज र सिराहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित 2 समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको करिब 1 महिना भएको छ। दुवैवटै समितिले भदौ 2 गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा गएको छैन, प्रतिवेदन छानबिन पनि गरिएको छैन। गृह मन्त्रालयका अधिकारीहरू प्रतिवेदन अध्ययनको चरणमा रहेको बताइरहेका छन्। 2 समुदायको बीचमा भएको विवाद सुरु भएपछि भएको झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा 3 ज्यान गुमाएका थिए। साउन 10 भएको सो घटनाको असर मध्य प्रदेशको सिराहामा पनि फैलियो। साउन 14 सिराहाको गोल बजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर 18 गणेश यादवले ज्यान गुमाउनु भयो। दुवै घटनाका मृतकहरूलाई सरकारले शहीद घोषणा पनि गरेको छ। कप्तानगञ्जको झडपमा मृत्यु हुनेमा 30 ओमप्रकाश मेहता, 20 जयप्रकाश मेहता र 22 रविन्द्र मेहता हुनुहुन्छ। 4 मृत्यु सुरक्षाकर्मीको गोली लागेर भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। कप्तानगञ्ज घटनाबारे सहसचिव भूपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो। दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन्। समितिले 2 प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा कमान्डरहरूलाई कारवाही गर्न सिफारिस गरेको छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले दुवै प्रतिवेदन एउटा बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिएको छ। काभ्रेको बन्थलीमा 2 सञ्चालन भएको कार्यदल बैठकमा सहमति नजुटेपछि 3 नेतालाई जिम्मेवारी दिएको हो। थापा कार्यदलका संयोजक हुनुहुन्छ भने पोखरेल सदस्य सचिव रहनु भएको छ। तर कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाएको भ्रम र हल्ला चिरिएको दावी गर्नुभयो।
साथै बैठकले पार्टीको समग्र कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा गम्भीर छलफल भएको जनाइएको छ। साथै बैठकले वर्तमान सरकारका अधिनायकवादी गतिविधिको एकताबद्ध भएर जनताको पक्षमा उभिने निर्णय गरेको छ। कार्यदलको अर्को बैठक आगामी असोज 1 गते बस्ने सदस्यहरूले बताएका छन्। सोही बैठकमा 3 नेताले एकीकृत प्रतिवेदन पेश गर्ने जनाइएको छ।

0: नेपाली कङ्ग्रेसको संस्थापनेतर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रियालाई अगाडि बढाउने भएको छ। संस्थापनेतर समूहले सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्न खोजेको भन्दै आगामी मङ्सिर 21, 22 र 23 गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको छ। विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने भन्दा विभाजनलाई संस्थागत गर्ने उद्धत भएको देखिएको कङ्ग्रेस संस्थापनेतर समूहका संयोजक डाक्टर शशाङ्क कोइरालाले बताउनुभयो। उहाँले असोज 15 गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहका अधिवेशनहरूलाई सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। उहाँले पार्टीको शक्ति, यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उहाँले आगामी मङ्सिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपिल गर्नुभएको हो। उहाँले विधि विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्र बनाउन सकिने विचार व्यक्त गर्नुभयो। 15 महाधिवेशनले पार्टी र देशको राजनीतिक भविष्यको दिशा तय गर्ने भएकोले यसलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भएको छ। कोइरालाले कुनै पक्ष असन्तुष्टि वा अलग्गिएको भए पनि समाधानको एउटै उपाय वार्ता रहेको र संवाद मार्फत मूलधारमा ल्याएर एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। केवल अर्को पक्षले तर्क सुनेर नपुग्ने भन्दै उहाँले आफूहरूले पनि वार्ता र एकताका लागि बारम्बार आग्रह गरेको तर गगन थापा तथा विश्वप्रकाश शर्माहरूले सुनवाई नगरेको आरोप लगाउनु भएको छ। पार्टीको लाइन र भविष्यलाई सुरक्षित पार्नु आफ्नो काँधको ठुलो जिम्मेवारी रहेको कोइरालाले बताउनुभयो। शेरबहादुर देउवाले गगन थापालाई भेट्न समय नदिएको बारे सोधिएको प्रश्नमा उहाँले सभापति देउवाको व्यस्तताका कारण हुन सक्ने तर भेट्नै नचाहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो। पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको समान हुने गरी समाधान खोज्नु अहिलेको आवश्यकता रहेको संस्थापनेतर समूहले निष्कर्ष निकालेको छ। तपाईँ यति बेला पश्चिम नवलपरासीका 3 सामुदायिक रेडियो मार्फत 1:07 प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति खबर सङ्गालो सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम, विश्रामपछि हामी बाबा बडदगोरियाको महत्त्वको बारेमा चर्चाका साथ उपस्थित हुनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
1: सवारी दुर्घटनाबाट बचाउँ अनि बचाऊ।

0: हतार गरे यात्रामा
1: परिन्छ है खतरामा।
2: हतारमा आफ्नो अमूल्य जीवन नगुमाउनुहोस्।
3: जनहितमा जारी सन्देश।
4: विश्रामपछि स्वागत छ। तपाईँ अहिले सामुदायिक रेडियो परासी, रेडियो सुनवल र रेडियो दाउनेबाट एकैसाथ प्रसारण भइरहेको खबर सङ्गालो सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। हरितालिका तीजमा महिलाहरूले भगवान् शिव र पार्वतीको पूजा आराधना गरी सुख, शान्ति, समृद्धि तथा पारिवारिक सुखको कामना गर्ने धार्मिक विश्वास छ। अविवाहित महिलाले असल जीवनसाथीको कामना गर्दै र विवाहित महिलाले श्रीमानको दीर्घायु तथा परिवारको सुख समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा पनि छ। तीजको अवसरमा महिलाहरू रातो सारी, चुरा, पोते लगायतका गरगहना लगाएर सजिने र सामूहिक रूपमा तीजका गीत गाउने तथा नाच्ने गर्दछन्। हिजो देशभर तीज मनाइएको छ। पछिल्लो समय तीजलाई धार्मिक पर्वका साथै महिलाहरूले आफ्नो सुख दुःख, अनुभव, भावना र सामाजिक विषयवस्तु अभिव्यक्त गर्ने अवसरका रूपमा समेत लिएका छन्। तीजको धार्मिक र सांस्कृतिक महत्त्वसँगै यसको मौलिकता आपसी सद्भाव र सामाजिक एकतालाई जोगाउँदै पर्व मनाउनु पर्नेमा संस्कृतिविदहरूले जोड दिएका छन्। आइतबार दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको छ। यता नवलप्रासीमा रहेका शिवालयहरूमा महिलाहरूले हिजो व्रत बसी शिव पार्वतीको विधिपूर्वक पूजा आराधना गरेका छन्। सुनवल नगरपालिका वडा नम्बर 11 केरवानीको ऐतिहासिक बाबा बर्दगोरिया धाममा आइतबार र सोमबार दुई दिनसम्म तीज विशेष मेला नै लागेको छ। हिजो बिहानैदेखि भक्तजनहरूले 108 शिवलिङ्गको पूजा गरी तीज पर्व मनाएका छन्। प्रत्येक वर्ष बाबा बर्दगोरिया धाममा तीज